0: जय हो, बोलो राधे राधे।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
6: शुभ प्रभात गुरुआमा।
7: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
19: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
19: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
19: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
19: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हरे कृष्ण कृष्ण, ए होला कि बाबु,
20: उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
21: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: FM रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल जेठ 29 गते शुक्रबार, सन 2026 जुन 12 तारिक अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि।
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
5: काया कैरन सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
6: वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अर्ब 80 करोड बिगो दाबी, 86 प्रतिवादी।
5: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन सुरु, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
6: चैते धान बालीमा घाँटी मरुवा अर्थात् नेक ब्लास्टको समस्या, तापक्रममा भएको उतार चढाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता।
9: मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
5: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
6: र विश्वकप 2026 को भव्य उद्घाटन, मेक्सिको विजयी सुरुआत, उद्घाटन खेलमै 3 खेलाडीले पाए रातो कार्ड।
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
12: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: काया कैरनमा अब खबरको सिलसिला। वित्तीय घोटाला अभियोगमा शङ्कर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रिइन्सुरेन्सका सञ्चालक लगायत विरुद्ध हिजो एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बिमा कसुरमा 42 जना विरुद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरुद्ध विशेष अदालत र बैंकिङ कसुरमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शङ्कर समूहका अध्यक्ष शङ्करलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरुद्ध चारवटै कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बिमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227 धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रुपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैङ्किङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तिनवटै अदालतमा गरी 27,80,86,22,127 रुपियाँ बिगो दावी गरिएको हो। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन्, जसका कारण कुल प्रतिवादीको सङ्ख्या 86 छ। बिमा ऐन र धितुपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुन्झुनावाल, लतिका कल्याण, सुमेर शमशेर जबरा, शालिनी सङ्गाई, सन्दीप चाचन अग्रवाल, सुबी अग्रवाल लगायत विरुद्ध पनि मुद्दा दायर गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। चार वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27,80,00,000 बिगो दावी, 86 प्रतिवादी, धितोपत्र कसुरमा 81, बिमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैङ्किङ कसुरमा 4 प्रतिवादी, एकजनालाई 4 वटासम्म मुद्दा। कान्तिपुरमा खबर छ।
6: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढाएको छ। कार्यदलले अहिलेसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 वटा विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनैतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महानिधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधारपत्र तयार गर्न मन्त्री परिषद, संहिताको प्रभावकारी कार्यान्वयन, प्रदेश र पालिका तह, निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसैबीच देशमा बहुदलीय व्यवस्था पुनस्थापना पछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्वत 2062-63 को राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी अहोदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार अहिलेसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 आयोगमा स्वयं उपस्थित भई अनलाइन तथा हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 बढीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीहरूले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनैतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्त पाएका व्यक्तिले भने अहिलेसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आजको गोरखापत्रमा खबर छ।
5: अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेरको आरोप लगाउने विपक्षी सांसदलाई उल्टै चेतावनी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेर व्यापारी पोस्ने काम गरेको भन्दै विपक्षी दलका सांसदहरूले आरोप लगाएका थिए। प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको हिजो जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिनुभएको हो। यो नैतिक आँट र उचाइ म प्रति औँला ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। अर्थमन्त्री वाग्लेले चेतावनी दिँदै भन्नुभयो, तपाईँहरूको काण्डबारे हामी अनभिज्ञ छौँ र उहाँले आफूमाथि औँला ठड्याउने सांसदहरूलाई कारवाहीको चेतावनी समेत दिनुभयो। आफूमाथि लागेको करका दर हेरफेरका आरोपको प्रतिवाद गर्दै उहाँले अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने घोषणा पनि गर्नुभयो। यसैबीच सत्तारूढ सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बजेटको सैद्धान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत नागरिक खुसी भएका छन् भन्ने प्रश्न गर्नुभएको छ। उहाँले बैङ्कर खुसी भएको भए किन बैङ्कमा निक्षेप जम्मा भएको छ, किन कोही ऋण लिन तयार भइरहेका छैनन् भन्दै सरकारलाई प्रश्न गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
6: सरकारले नेपाली नागरिकले वैधानिक रूपमै विदेशमा लगानी गर्न पाउने बाटो खुला गर्न लागेको छ। अघिल्ला सरकारले अघि बढाएको विदेशमा लगानी खुला गर्ने नीतिलाई वर्तमान सरकारले टुङ्गोमा पुर्याउन लागेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयनका लागि बनेको कार्ययोजनाले विदेशमा सशर्त लगानी खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पनि यसलाई अपनत्व लिएको थियो भने अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटमा यसलाई समावेश गर्नुभएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाएका छौँ, उहाँले बजेट मार्फत उल्लेख गर्नुभएको छ। बजेटपछिका कार्यक्रममा पनि मन्त्री वाग्लेले विदेशमा लगानी गर्न दिने विषयको मोडालिटी आगामी आर्थिक वर्षभित्रै बनिसक्ने बताउनु भएको छ। विगतमा पुँजी पलायनको जोखिम रोक्न नसकिने भन्दै अनुदार रहेको सरकार पछिल्ला दिनमा भने युटर्न भएको छ। सरकारले गरेको नीतिगत सुधारसँगै विज्ञहरूको सुझाव समेतले सरकार विदेशमा लगानी खुला गर्ने सन्दर्भमा उदार देखिन थालेको छ। यसका कारण नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने विद्यमान कानुनी व्यवस्था परिमार्जनका लागि सकारात्मक वातावरण बन्दै गएको खबर कारोबार दैनिकले लेखेको छ।
5: काया कैरनमा चैते धान बालीमा मरुवा रोगबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333, 493-555।
17: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
18: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
19: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
20: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अरब 80 करोड बिगो दावी, 86 प्रतिवादी, संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन सुरु, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी, प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वागलेको चेतावनी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ। पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा 32.6 र धनगढीमा 32.3 डिग्री सेल्सियस रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। अरू ठाउँमा त्योभन्दा कम नै तापक्रम रहेको छ। 3 दिन अघि तराईका केही ठाउँमा तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो। गैराती पनि देशका केही ठाउँमा ठुलो पानी परेको छ। धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँ लगायत ठाउँमा ठुलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र बाघ मधेस प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारिकमा मनसुन भित्रिने गर्छ। आज जुन 12 तारिक हो, यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ।
1: सरकारले चैते धान बालीको उत्पादन बढाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरु अर्थात् नेक ब्लास्ट प्रकोपको रूपमा देखिएको छ। किसानले पुरानै जात लगाउनु र जलवायु परिवर्तनको कारणबाट यस वर्ष रोग देखिएको प्रारम्भिक अनुमान छ। चैते धान बाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढेको छ। थप जानकारी सहित मदन पौड्याल।
3: विगतमा बर्खे धान बालीमा मरुवा रोग देखिनु नौलो समस्या थिएन। धानको मरुवा रोग धान बालीमा लाग्ने प्रमुख रोग हो। त्यो पनि पहाडी क्षेत्रमा बढी देखिन्छ। मरुवा रोग धानको पातमा, डाँठमा अनि घाँटीमा लाग्छ। अहिले पहिलो पटक चैते धान बालीमा घाँटीमा रोग देखिएको हो। बाला पाक्ने बेला रोगले खेतमै बाली सर्लक्कै सुकेपछि किसान चिन्तामा परेका छन्। नार्कका विज्ञ सहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। अनुगमनबाट देखिएको अवस्थाबारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
4: महामारीको रूपमा देखियो र एकै रातमा यसले चाहिँ 80%देखि 100%सम्म नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौँ। 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन। छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको 2 दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ।
3: बिउबाट सर्ने हानिकारक ढुसीजन्य यो रोग एक रातमै पुरै बालीमा फैलिने गर्छ। रोग फैलिन उसका लागि मौसम अनुकूल हुनुपर्छ। यस वर्ष वैशाख यता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धान बाली विज्ञले बताएका छन्।
4: यो नर्मल्ली चैते धान जुन तल्लो पहाडमा अलिकति न्यानो ठाउँमा यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि त्यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौँ। ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
3: चैते धानमा नेक ब्लास्ट रोग चितवन, नुवाकोट, गोरखा, तनहुँ, धादिङ, लमजुङ, नवलपरासी लगायतका जिल्लामा धेरै देखिएको छ। भित्र्याउने बेलाको बाला नै सुकेपछि रोग फैलिएका क्षेत्रमा धानको उत्पादन घट्ने भएको छ। जहाँ समस्या देखिएको छ त्यहाँ अब उपचार सम्भव छैन। त्यसैले रोगको सुरुवाती चरणमै किसानले समस्या पहिचान गर्न सकेमा तत्कालै सिफारिस रासायनिक विषादीको प्रयोग गर्न सल्लाह छ अनि अर्को वर्ष जात छनोटमा ध्यान दिनुपर्ने हुन्छ। अहिले चाहिँ किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या धेरै देखिएको प्रारम्भिक अनुमान गरिएको छ। फेरि नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे,
4: अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढी अथवा पानी बढी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो। जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा फिल्डमा बसिरहेको हुन्छ। यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो। यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको हो।
3: अहिले भित्र्याउन बाँकी चैते धानको नियमित अनुगमन गर्न तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई बाली विज्ञको सल्लाह छ। साथै अबको बर्खे धान बालीको तयारीमा जुटेका किसानलाई पनि उपयुक्त जात छनोटमा मुख्य ध्यान दिन सल्लाह छ।
1: चैते धान बालीमा मरुवा रोग कारण अनि अब बर्खे धान बालीको तयारी बारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
7: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6096
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हिन्द महासागरको समुद्रको भेदमा रहेका लाखौँ वर्ष पुराना ह्वेलका अवशेष वरिपरि आश्चर्यजनक रूपमा समुद्री जीवहरू फस्टाइरहेको वैज्ञानिक अनुसन्धानबाट खुलेको छ। दक्षिण पूर्वी हिन्द महासागरको सतहबाट 7 किलोमिटर मुनि रहेको यो क्षेत्रमा जेलीफिस ट्युबमर्ब भङ्गुर तारा समुद्री काँकडी स्क्वाटा लोबस्टर निलो पानीका सिप लगायत थुप्रै जीवहरूको बसोबास रहेको अनुसन्धानमा खुलेको छ। वैज्ञानिकहरूका अनुसार यीमध्ये धेरै जीव सम्भावित रूपमा विज्ञानका लागि नयाँ प्रजाति हुन सक्छन्। यसको अहिलेसम्म कुनै अभिलेख छैन। व्हेल मरेपछि त्यसको विशाल शरीर समुद्रको भिदमा पुग्छ र त्यहाँ रहेका जीवहरूका लागि लामो समयसम्म खाद्य स्रोत बन्दछ। यसका कारण समुद्रको भिदमा पनि विशेष पारिस्थितिक प्रणालीहरूको निर्माण गर्ने गर्दछ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गतको गहिरो समुद्र विज्ञान तथा इन्जिनियरिङ संस्थानका प्राणी तथा वनस्पति अनुसन्धानकर्ता जिकुन सङ्घका अनुसार व्हेलको विशाल आकार र त्यसका हड्डीमा पाइने विशेष रसायनले अन्य जीवका लागि अनुकूल वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। समुद्रको गहिरो र कठिन वातावरणका कारण यस्ता ठाउँहरूमा पत्ता लगाउन वैज्ञानिकहरूलाई अत्यन्त कठिन हुने बताइएको छ। अनुसन्धान टोलीले सन् 2023 समुद्री पनडुब्बी अभियानका क्रममा त्यस क्षेत्रका विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा नमुना सङ्कलन गर्नका साथै ह्वेलको चिहानको फैलावटको नक्साङ्कन पनि गरिएको छ। टोलीले वलिन ह्वेल र अन्य प्रजातिका ह्वेलका टाउको र हड्डीसहितको अवशेष फेला पारेको जनाएको छ। सबैभन्दा पुरानो हड्डी झन्डै 53 लाख वर्ष पुरानो रहेको अनुमान गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोऱ्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। यो सहमति भएपछि विश्वकै महत्त्वपूर्ण पेट्रोलियम ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन समेत उहाँले बताउनु भयो। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। इरानी परराष्ट्र मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनु भएको छ। उहाँले अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप लगाउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 को औपचारिक उद्घाटन मेक्सिको सिटीको ऐतिहासिक अजेटा रङ्गशालामा भव्य सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमका बीच सम्पन्न भएको छ। आदिवासी कलाकारहरूको प्रस्तुति लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षक बने। 80,000 भन्दा बढी दर्शकको उपस्थितिमा आयोजित समारोहले विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सवको सुरुवात गरेको छ। उद्घाटन समारोहमा मेक्सिको प्राचीन सभ्यता, सांस्कृतिक सम्पदा तथा आधुनिक कला संस्कृति प्रस्तुत गरिएको छ। समारोहमा विश्व प्रसिद्ध गायिका साकिरा र गायक बर्ना बायले विश्वकपको आधिकारिक गीत प्रस्तुत गरेका छन्। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई विश्व इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। यसैबीच फिफा विश्वकप 2026 को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह एको खेलमा जुलियन क्वेन्सियनले र

0: ले भिएआर समीक्षा मार्फत रातो कार्ड पाएका थिए। इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि 10 खेलाडीमा सीमित भयो। जितसँगै मेक्सिको समूह एमा महत्त्वपूर्ण 3 अङ्क जोड्न सफल भएको छ। यस समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया बीच अहिले बिहान 7:45 प्रतिस्पर्धा हुँदैछ।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इपानको आसन्न चुनावमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। आज हुने चुनावका लागि हालका उपाध्यक्ष उत्तम पलोन लामा र वर्तमान महासचिव बलराम खत्रोडा नेतृत्वमा 2 समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका कुल 132 जना ऋणीको नामावली सार्वजनिक भएको छ।
0: सङ्घ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक गाडी दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले जेठ 7 प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक गाडी दर्ता नगराउन परिवर्तन गरेसँगै दर्ता रोक्का गरिएको हो।
1: र विद्युत खरिद सम्झौता पिपिए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव आएको छ। काया कैरनमा अब पालो उखानको।
0: जत्रो दौरा उत्रै खल्ती।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर। 27.80 अर्ब बिगो दावी, 86 प्रतिवादी।
1: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन सुरु। सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
0: चैते धानबालीमा घाँटी मरुवा अर्थात् नेक ब्लास्टको समस्या। तापक्रममा भएको उतार चढाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता।
1: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति। अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
0: र विश्वकप 2026 भव्य उद्घाटन, मेक्सिको विजय सुरुवात। उद्घाटन खेलमै 3 खेलाडीले पाए रातो कार्ड।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। करका दर हेरफेर बारे समाचार लेख्ने पत्रकारलाई अर्थमन्त्रीले माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र आरामसँग बसेर टेलिभिजनमा विश्वकप हेर्दैछन् अनि खेल हेर्दै उनी भन्दैछन्, के खेलेको यार, यो खेलाडीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन

0: असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: TFM 93.4 MHz।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगर सँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 29 गते, तदनुसार सन् 2026 जुन 12 तारिक शुक्रबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हाप्रे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेरी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली स्वीकृत, आफ्ना क्षेत्रमा योजना पार्न प्रदेश सदस्यहरू मन्त्रालय धाउँदै, कर्णाली प्रदेशमा 6 वटा निर्देशनालय खारेज।
1: दाङका विभिन्न सामुदायिक वनमा 5 लाख क्यू फिट काठ कटान गरिने, जिल्लाका स्थानीय तहमा बेरुजु बढ्दै, रोल्पा र रूकुममा भएका छुट्टा छुट्टै दुर्घटनामा 2 जनाको ज्यान गयो।
0: र मानव र वन्यजन्तु बीचको द्वन्द बढ्दै, व्यवस्थापनमा चुनौती, विपद व्यवस्थापनमा कानून बाधक बन्दै, नेपालमा मनसुन भित्रिने तयारीमा।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँबुद्ध राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटको अन्तिम तयारी गरिरहेका बेला प्रदेश सभा सदस्यहरू आफ्ना निर्वाचन क्षेत्रमा बजेट समावेश गराउन मन्त्रालय धाउन थालेका छन्। मुख्यमन्त्री चेत नारायण आचार्यले प्रत्यक्ष निर्वाचित सांसदलाई करिब 4 करोड़ रूपियाँ र समानुपातिक सांसदलाई कम्तीमा पनि 2 करोड़ रूपियाँ बराबरका योजना सिफारिश गर्न सकिने संकेत दिएपछि सांसदहरू आफ्नो क्षेत्रका विकास आयोजना सरकार समक्ष पेश गर्न सक्रिय भएका हुन्। बजेटमा समावेश गर्नका लागि सम्बन्धित मन्त्रालय मार्फत योजना प्रस्ताव आउनुपर्ने, व्यवस्था अनुसार प्रदेशसभा सदस्यहरूले सड़क, शिक्षा, स्वास्थ्य, सिंचाइ, खानेपानी र पूर्वाधार विकाससँग सम्बन्धित योजनाहरू सरकारलाई बुझाएका छन्। लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयका प्रवक्ता धनीश्वर अर्यालले सांसदहरूले सिधै अर्थ मन्त्रालयमा योजना नबुझाउने, सम्बन्धित मन्त्रालय मार्फत आएका योजनाका आधारमा बजेट निर्माण हुने बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। प्रदेश सरकारले करिब 35 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरिरहेको छ।
1: यसै गरी लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको बैठक हिजो सम्पन्न भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, सहज र उत्तरदायी बनाउने अपेक्षा समेत गरिएको छ। यसअघि आन्तरिक रकमान्तरणका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा अब सो प्रक्रिया थप सहज बनाइएको छ। त्यसैगरी योजना संशोधनको अधिकार सम्बन्धित मन्त्रालयलाई नै प्रदान गरेको प्रवक्ता घिमिरेले बताउनुभयो। यसले योजना कार्यान्वयनमा देखिने ढिलासुस्ती न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ। अघिल्लो नियमावलीमा योजनाको नाममा संशोधन गर्ने अवधि पुष मसान्तसम्म मात्रै कायम रहेकोमा नयाँ नियमावलीले उक्त समय सीमा चैत्र मसान्तसम्म पुर्याएको छ। यस व्यवस्थाले कार्यान्वयनका क्रममा आवश्यक देखिएका योजनाहरूको नाम तथा विवरण संशोधन गर्न थप समय उपलब्ध हुने भएको छ। प्रदेश सरकारका अनुसार नयाँ नियमावलीले बजेट कार्यान्वयनलाई परिणाममुखी पारदर्शी तथा उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समेत गरिएको छ।
0: कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। हिजो बेलुका बसेको मन्त्री परिषद बैठकले निर्देशनालयहरू खारेज गरेको हो। तीन निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा रूपान्तरण गरिएको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिनुभएको छ। उहाँका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेत, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत, त्यसै गरी कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई जिल्ला कार्यालयका रूपमा कायम गरिएको बताइएको छ। यसै गरी प्रदेश वन निर्देशनालय सुर्खेतलाई पनि खारेज गरी प्रदेश वन निर्देशक र उक्त निर्देशनालयबाट उत्पादन सम्पादन हुँदै आएका कार्यहरू मन्त्रालयबाट गर्न व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयले संगठन र व्यवस्थापन सर्वेक्षण गरिएको बताइएको छ। यसै गरी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कार्यहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन गरिनेछ। यो निर्णयले साउन 1 कार्यान्वयनमा जाने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ।
1: डाङका स्थानीय तहमा बेरोजगारी बढ़दै गएको छ। आर्थिक वर्ष 2080-81 को लेखा परीक्षणबाट 10 पालिकामा 16,13,94,97,00,000 रूपियाँको लेखा परीक्षण गर्दा 36,40,79,000 रूपियाँ बेरोजगारी देखिएको छ। आर्थिक पारदर्शिता नहुँदा डाङका स्थानीय तहमा हरेक वर्ष बेरोजगारी थपिँदै गएको छ। विगत 4 वर्षको अन्तरालमा हरेक वर्ष करोड़ौं बेरोजगार थप भइरहेको महालेखाको वार्षिक प्रतिवेदनले देखाउँदै आएको छ। आर्थिक वर्ष 2079-80 को लेखा परीक्षणबाट 10 पालिकामा 19,05,54,94,00,000 रूपियाँको लेखा परीक्षण गर्दा 27,97,60,000 रूपियाँ बेरोजगार देखिएको थियो। महालेखा परीक्षकको 61 प्रतिवेदनले आर्थिक वर्ष 2078-79 10 पालिकामा 21,06,70,34,000 रूपियाँको लेखा परीक्षण गर्दा 63,61,37,000 रूपियाँ बेरोजगार देखाएको थियो। महालेखा परीक्षकको 60 प्रतिवेदनले पनि आर्थिक वर्ष 2078-79 पछिल्ला 2 वर्षको भन्दा धेरै बेरोजगार देखाएको थियो। डाङका 10 पालिकामा 19,29,07,11,000 रूपियाँको लेखा परीक्षण गर्दा अघिल्लो आर्थिक वर्ष 2077-78 72,97,39,000 रूपियाँ बेरोजगार देखिएको महालेखाको 60 प्रतिवेदनले देखाएको थियो। डाङका स्थानीय तहमा बढ्दै बेरोजगार, अमर राज आचार्यले लेखेको खबर आजको गोरखा राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: डाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5,00,000 क्युफिट काठ कटान गरिने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत डाङका 112 सामुदायिक वनबाट 4,90,647.18 क्युफिट काठ कटान गर्न थालिएको हो। डिभिजन वन कार्यालय गोराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647.21 क्युफिट र डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत 64 सामुदायिक वन उपभोक्ता समूहबाट 3,00,000 क्युफिट काठ कटान गरी संकलन गर्न थालिएको छ। डिभिजन वन कार्यालय गोराहीका सूचना अधिकारी भक्त बहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय गोराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्युफिट काठ र 472.50 दाउरा कटानका लागि अनुमति लिएको जानकारी दिनुभयो। उहाँका अनुसार अनुमति लिएका वन समूहले अहिलेसम्म 93,899.38 क्युफिट काठ र 340.04 दाउरा कटानसँगै संकलन गरी घाट गद्दी गरिसकेका छन्। डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रूखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरेको छ। कटानका लागि अनुमति प्राप्त वन समूहले जेठ मसान्तभित्र रूख कटान गरिसक्नुपर्ने प्रावधान अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको काठ घाट गद्दी गर्ने काम गरिरहेका छन्। उहाँका अनुसार वनमा तयार भएका साल, सिसौ, जामुन लगायतका रुखलाई कटान आदेश दिएको छ। वन सम्वर्धन प्रणालीमा आधारित तिगोवन व्यवस्थापन कार्यक्रम अन्तर्गत जंगलमा तयार भएका रुख व्यवस्थापन गर्ने उद्देश्य अनुसार कटान अनुमति दिने गरेको भन्दै चौधरीले वन समूहको कार्ययोजना अनुसार तयार भएका र साना रुखलाई बढ्न समस्या गर्ने रुख पहिचान गरी कटानका लागि आदेश दिने गरेको बताउनुभयो। त्यसै गरी डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत पनि 64 सामुदायिक वन समूहबाट 3,00,000 क्युफिट काठ कटानका लागि अनुमति प्राप्त गरिसकेको डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी दीपक दहितले जानकारी दिनुभएको छ। कटान अनुमति दिएका वन क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले विभिन्न चरणमा अनुगमन गरी तयार भएका कटान गर्न योग्य र मापदण्ड पूरा भएका रुखलाई मात्रै कटानका लागि अनुमति दिने गरेको छ।
1: सरकारी कागज र छाप दुरूपयोग गरेर कृत्य गरेको घटनाहरू यसअघि सुनिएका थिए, तर सरकारी कार्यालय नै नक्कली खडा गरेर ठगी गरेको घटना सार्वजनिक भएको छ। यो घटना बर्दियाको हो। दाङको लमहीमा प्रगन्ना तथा बटका पथ सिंचाई व्यवस्थापन कार्यालय छ। यो कार्यालय लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको छ, तर उस्तै प्रगन्ना तथा बटका पथ सिंचाई विभाग नाम राखेर रा नक्कली कार्यालय खडा गरेर ठगी गरेको रहस्य खुलेको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका तीन बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पति पक्राउ परेका छन्। गत माघ महिनामा कार्यालय खोलेर राखिएको थियो। प्रहरीका अनुसार ठाकुर बाबा नगरपालिका तीनमा रहेको एक घरमा प्रगन्ना तथा बटका पथ सिंचाई विभाग ठाकुर बाबा नगरपालिका तीन बर्दिया टिकापुर लम्की नामबाट कार्यालय सञ्चालन गरिएको थियो। उक्त कार्यालय मार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्त गरिदिने, काममा लगाइदिने तथा मजदूरी गराउने नाममा ठगी गरिएको आरोप छ। अनुसन्धानका क्रममा कार्यालय सञ्चालकले स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्त दिएको, विभिन्न मजदूरी काममा लगाएको तर ज्याला भुक्तानी नगरेको खुलेको प्रहरीले जनाएको छ। साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाई निर्माण कार्य गराए पनि रकम भुक्तानी नगरेको समेत आरोप रहेको छ। सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा आरोपितले आफै सरकारी कागजात तथा छाप तयार गरी हस्ताक्षर नियुक्ति पत्रमा प्रयोग गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ। यस प्रकरणमा प्रहरीले जेठ 20 गते ठाकुर बाबा नगरपालिका तीन निवासी 24 वर्षीय घनश्याम नेउपाने र उनकी श्रीमती दाङको लम्हाई नगरपालिका 5 निवासी अन्दाजी 23 वर्षीय कृपा चौधरीलाई पक्राउ गरेको छ। उनीहरूमाथि ठगी तथा लिखत सम्बन्धी कसुर कृत्य अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ। नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा, दशरथ घिमिरेले लेखेको खबर आजको नयाँ बुध राष्ट्रिय दैनिकमा तस्विरसहित प्रकाशित भएको छ।
0: रोल्पामा हिजो बिहान मिनी ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ। बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा 81 चटक भाँसिएर दुर्घटना हुँदा सल्यानको बाग्सो नगरपालिका 4 दुदिला बोट निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरीकाले रोल्पाका सूचना अधिकारी समेत रहेका इन्सपेक्टर सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। ट्रकका सवारी चालक भने घाइते भएका छन्। माडी गाउँपालिका 1 पातले स्थित बल्ले झिनुवा भित्री सड़कमा रा 1:30:45 नम्बरको उक्त ट्रक सड़कबाट करिब झण्डै 30 मिटर तल खसेर दुर्घटनामा परेको हो।
1: उच्च अदालत तुलसीपुरले लुम्बिनी प्रदेश प्रहरी विद्यालयले जारी गरेको जग्गा तथा घर टहरा खाली गराउने सूचना विरूद्ध परेको रिट निवेदनमा विपक्षका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नरबहादुर खड्गाको एकल इजलासले देवी प्रसाद चौधरी सहितका निवेदकले दायर गरेको उत्प्रेषण तथा परमादेशको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै विपक्षहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अदालतले निवेदन संलग्न कागजात तथा निवेदक तर्फका अधिवक्ता द्वय विष्णु प्रसाद धिताल र भागवत रेग्मीको बहस सुनेपछि निवेदन माग बमोजिमको आदेश किन जारी हुनुपर्ने भन्ने आधार कारण र प्रमाण सहित 15 दिनभित्र उच्च सरकारी वकिल कार्यालय तुलसीपुर मार्फत लिखित जवाब पेश गर्न निर्देशन दिएको छ। रिट निवेदनमा आफूहरूका बाबु बाजे पुस्तादेखि दाङको साबिक सुनपुर गाविस वडा नम्बर 5 हाल लमही नगरपालिका 3 नमूना बस्ती चिकुली गढी स्थित जग्गामा घर छाप्रो तथा टहरा निर्माण गरी बसोबास गर्दै आएको उल्लेख गरिएको छ। निवेदकहरूले उक्त जग्गा विपक्षी लुम्बिनी प्रदेश प्रहरी विद्यालयको नाममा 2041 फागुन 18 गते दर्ता भएको देखिएको भए पनि आफूहरू लामो समयदेखि त्यहाँ बसोबास गर्दै आएको दावी गरेका छन्। निवेदनमा प्रहरी विद्यालयले यही जेठ 13 गते प्रकाशित गरेको घर जग्गा खाली गरिदिने सम्बन्धी सूचनाले आफ्नो बसोबास तथा सम्पत्ति सम्बन्धी अधिकारमा प्रत्यक्ष असर पुगेको उल्लेख गरिएको छ। सोही कारण उक्त सूचना बदर गर्न र आवश्यक आदेश जारी गर्न माग गर्दै अदालत पुगेका हुन्।
0: आजको परिवेशमा अब छोटो विश्राम।
6: किसानहरूका लागि खुशीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-4-14-002 र मोबाइल नम्बर 98-578-23-971।
1: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: रुकुम पश्चिमको बाफीकोट गाउँपालिका 5 एक महिलाको ढुङ्गाले लागेर ज्यान गएको छ। ओडाको काडा गाउँ निवासी करिब 35 वर्षीय रमा पुरीको हिजो बिहान बाफीकोटमा घाँस काट्न गएको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको हो। बाफीकोट गाउँपालिका 5 स्थित जंगलमा घाँस काट्न गएको बेला माथिबाट खसेको ढुङ्गाले लागेर उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।
1: पछिल्लो समय संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयकरण एवं संकुचनले गर्दा वन्यजन्तुहरूले आफ्नो वासस्थान छोड़ी गाउँ बस्तीमा पस्न थालेका छन्। यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ। विशेष गरी हात्ती, बाघ, गैंडा, हिमचितुवा, हिमाली कालो भालु, काठे भालु लगायतका वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु तथा घाइतेका साथै बाली नाली, घर गोठको क्षति हुने गरेको छ। अर्कोतिर बाँदर, बदेल, निलगाई र दुम्सीबाट कृषि बालीमा हुने क्षति देशभर बढ़दो रहेको छ। यसले गाउँ बस्ती नै विस्थापित हुने अवस्था सृजना भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा मानव वन्यजन्तु द्वन्द एक टटकारोको समस्याको रूपमा समेत देखा परेको छ। आर्थिक वर्ष 2081-82 मात्रै देशभरका संरक्षित तथा मध्यवर्ती क्षेत्रका बस्तीमा वन्यजन्तुको आक्रमणबाट 15 ज्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कमा छ। त्यसै गरी सामान्य घाइते संख्या 14 र सख्त घाइते हुनेको संख्या 57, घरगोठको क्षति 116, पशुधन क्षति 3732, अन्नबालीको क्षति 4610 र भण्डारण गरेको अन्नको क्षतिका घटना 51 रहेको तथ्याङ्कले देखाएको छ। मानवीय क्षति भएका मध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा 10, बर्दिया राष्ट्रिय निकुञ्जमा 2 तथा बाँके, शुक्लाफाट र पर्सा राष्ट्रिय निकुञ्जमा 1-1 ज्यान गएको छ। त्यस्तै गत आर्थिक वर्षमा वन्यजन्तुबाट भएको क्षतिमा कुल 8595 घटना समेत दर्ता भएका छन्। विभागले निकुञ्ज आरक्षण लगायत संरक्षित क्षेत्रहरूका वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्ने लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।
0: कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेका केही लोकप्रिय कार्यक्रम प्रदेश सरकारको प्राथमिकतामा नपरेपछि आगामी वर्षदेखि सञ्चालन नहुने भएका छन्। अघिल्लो सरकारले सञ्चालनमा ल्याएको कार्यक्रमको पछिल्लो सरकारले अपनत्व नलिँदा कर्णाली प्रदेश सरकारका एक दर्जनभन्दा धेरै ठूला र लोकप्रिय कार्यक्रम अल्पत्र परेका हुन्। कर्णालीको अति नै महत्वपूर्ण मानिएको छोरीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि सञ्चालन गरिएको कार्यक्रम समेत कटौती गरिएको छ। बैंक खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने कार्यक्रमले चालू आर्थिक वर्ष 2082-83 निरन्तरता पाएको थियो, तर आगामी आर्थिक वर्ष 2084 नीति तथा कार्यक्रमबाट भने उक्त कार्यक्रम हटाइएको छ। यो कार्यक्रम उद्देश्य अनुसार निरन्तरता दिन कार्यविधि संशोधन, आन्तरिक स्रोत, कार्यक्रमको प्रभावकारिता र प्रभावित क्षेत्रको अध्ययन नै नगरी लोकप्रियताका लागि कार्यक्रम ल्याउँदा यस्तो समस्या आइरहेको स्थानीयको भनाइ छ। यस्ता एक दर्जन भन्दा बढी कार्यक्रम अहिले अल्पत्र अवस्थामा परेको बताइएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपन्न सहाय तथा व्यवहारिक नागरिकलाई निशुल्क उपचार सेवा सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। मन्त्रालयले देशभर सञ्चालनमा रहेका अस्पतालहरूलाई आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया लक्षित वर्गका बिरामीलाई अनिवार्य रूपमा छुट्याउनु पर्ने व्यवस्था गर्दै लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 जारी गरेको हो। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय मार्फत उक्त कार्यविधि स्वीकृत गर्नुभएको हो। कार्यविधि अनुसार 10% निशुल्क शैयामा उपचाररत बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिन पाइने छैन। मन्त्रालयका अनुसार प्रचलित कानून बमोजिम दर्ता भई सञ्चालनमा रहेका सरकारी निजी तथा सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न तथा लक्षित वर्गका बिरामीका लागि निशुल्क उपचारमा छुट्याउनु पर्ने व्यवस्था गरेको छ।
0: यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुगेको छ, तर जल तथा मौसम विज्ञान विभागले भने यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागले जनाएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारीकमा मनसुन भित्रिने गर्छ। आज जुन 12 तारीक हो। यसपालि औसत मिति आसपासै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सरदरभन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। यसबीच हिजो देशभरको गर्मी पनि निकै घटेको पाइएको छ। पछिल्लो 24 घण्टामा सबैजसो तराई र मध्य पहाड़ क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो। अब गर्मी निरन्तर घट्न सक्ने अनुमान गरिएको छ।
1: र नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापे रेखा ट्रफ तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रका अधिकांश ठाउँमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ।
0: इमे खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छ।
7: नमस्कार।

के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा रेडियो प्रकृति FM 93.4 MHz सल्यान रोड तुलसीपुर दाल सम्पर्क।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ। समता इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्। समन्यायिक समुन्नति समृद्धिका कुराहरू गरेका छौँ। इक्विटीको एजेन्डालाई वर्ग लिङ्ग क्षेत्र हरेक कोणबाट न्याय गर्ने गरेर अगाडि बढेका छौँ। कतै गरिबहरू यहाँ अटेनन् कि मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ, र श्रमको बारेमा पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरू यी विषयहरूमा राख्नु भएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर लेखेरै लिएर आएको छु।
1: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेन्डा लिएर सरकार अगाडि बढेको बताउनुहुँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिनुहुँदै 2 अर्ब रूपियाँको होइन 2 रूपियाँको बदमाशी पनि आफूबाट भएको भए मन्त्री पद र सार्वजनिक जीवन नै त्याग दिन आफू तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। सार्वजनिक खर्च विस्तार, रोजगारी सिर्जना, आयकर छुटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि तथा पूर्वाधार विकासमा ठूला रकम विनियोजनले विकासको खाका तय गरेको सांसदहरूले बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्य सहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेटले नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्य भन्दा फरक रहेको बताउनुभयो। सांसदहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सिर्जना गर्ने गरी बजेट आउन नसकेको, साना किसान र भूमिहीन कृषि श्रमिक प्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनको आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी आउन नसकेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने बजेट आएको, औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र ब्याङ्कको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफ पश्चात अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 र नेपाल राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने जोड दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाफ दिनुपर्ने र अभिव्यक्ति सच्याउनु पर्ने बताउनुभयो। यस्तै बैठकको सुरुमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजो बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयले अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको बताउनुभयो।
2: सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। भ्रमणका क्रममा डाक्टर एस जयशंकरसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
1: परराष्ट्र मन्त्री खनालले नेपाल भारत बीच अन्तर्देशीय अनलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजना हस्तान्तरण लगायतका तीनवटा संयुक्त घोषणा गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो। त्यसै गरी परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति नेपाल भारत बीचको क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित भएको स्पष्ट पार्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभयो। मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिनुहुँदै 1,38,802 मेट्रिक टन मल मौजात रहेको जानकारी दिनुभयो। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले हिजो पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलनका ललितपुरको मान भवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काव्य प्लाञ्चोकमा पहिलो पटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागू औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले लागू औषध नियन्त्रण ब्युरोको कार्यगत सक्षमता र क्रियाशीलता अभिवृद्धिका लागि आवश्यक न्यूनतम साधन स्रोतको यकिन गरी स्रोतको सुनिश्चितता गर्न निर्देशन दिएको हो। यस्तै बैठकले समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कार्यवाही अध्ययन एवं सहजीकरण गर्नुका साथै काम कार्यवाहीलाई गतिशील बनाउन विभिन्न चार उपसमिति गठन गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बनाउनु पर्ने कानूनको मस्यौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गर्नुभएको छ। हिजो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी सहित दुवै मन्त्रालयका अधिकारीसँग छलफल गर्नुहुँदै मन्त्री गौतमले छिटो विधेयक मस्यौदा गर्न अनुरोध गर्नुभएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। विद्युत खरिद सम्झौता पीपीए गरेर पनि लामो समयसम्म निर्माणमा नगई झोलामै लाइसेन्स राख्ने प्रवर्धकमाथि उक्त कदम चाल्न सिफारिश गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। समितिले शून्य प्रगति रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति पत्र लाइसेन्स रद्द गर्न राय दिएको छ। बाँकेमा धान रोपाईको समय नजिकिँदै जाँदा किसानहरू मल बिउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको मारमा परेका छन्। समयमै आवश्यक मल नपाउँदा र खेतीको लागत बढ्दै जाँदा किसानहरू चिन्तित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
3: धान खेतीको मुख्य सिजन शुरू भएसँगै बाँकीका किसानहरू आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा समस्यामा परेका छन्। मल अभावका कारण धेरै किसानले भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाई बढाएकाले त्यहाँबाट पनि मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ। खजुराकी कृषक अनिता शर्मा।
4: अहिले चाहिँ बिउ राख्ने सिजन भयो, भने अनुसार बिउ पनि पाइएन, खेती लाउने बेलामा भने मल पनि पाउँदैन, समस्या हुन्छ।
3: मल अभाव सँगै खेतीको लागत पनि बढेको किसानहरूको भनाइ छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकारसँग राहतको माग गरेका छन्। कृषक रेशमा बेहना।
5: पानी सानी मिलन नै समस्या आएगा है, और तेल सब महँगाएगा है, कसकै करा जाए, खाद वाद मिलत नाई है।
3: बाँकीमा करिब 53,826 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगंजका अनुसार जिल्लामा वार्षिक रूपमा करिब 7,000 मेट्रिक टन युरिया, 4,000 मेट्रिक टन डिएपी र 2,000 मेट्रिक टन पोटास मल आवश्यक पर्छ। तर हालसम्म आवश्यकता भन्दा निकै कम मात्रामा मल प्राप्त भएको छ। आवश्यक मल सहज रूपमा नपाउँदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको कृषक सियाराम वर्मा बताउनुहुन्छ।
6: मल भी नै मिल रहा है किसान के लिए, पूरा अभी समस्या धान के लगाव लागते माई चुका है, और भी ट्रैक्टर भी नहीं मिल रहा है, समस्या बहुत ढेर है यहाँ।
3: कृषि सामग्री कंपनी लिमिटेड शाखा कार्यालय का प्रबंधक पुष्पराज श्रेष्ठ का अनुसार केन्द्र बाट पर्याप्त परिमाण में मल आपूर्ति हुन नसक्दा वितरण में समस्या देखिएको हो।
7: इरान में युद्ध भएको हुनाले हाम्रो टेन्डरहरु भर्नमा ठेकेदारहरुले असहज मानेर नपारेको अवस्था छ अहिले। खास गरेर यहाँ जिल्लालाई चाहिने हिसाबले मल त पर्याप्त आउँदैन, चाहिने जति सरकारसँग पुँजी पनि नहुने हुनाले खरिदको हिसाबले हामी कहाँ प्राप्त हुने मल पालिकाको सिफारिसमा स्थानीय तहलाई किसान
3: बाँकेमा धान रोपाईको मुख्य समयमा नै मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
1: प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो। मध्य प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। प्रदेश सभाको हिजो बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यहरूले राख्नु भएको जिज्ञासाहरूको जवाब अर्थमन्त्री युवराज भट्टराईले दिएपछि बजेट निर्णयार्थ पेश भएपछि सर्वसम्मतिले पारित भएको हो। यस्तै हिजोको बैठकमा अर्थमन्त्री भट्टराईले विनियोजन विधेयकमा समावेश हुने प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गर्नुभएको छ। अछामको कमल बजारमा शहरी आँखा केन्द्र स्थापना भएसँगै स्थानीय स्तरमै नागरिकलाई आँखा सम्बन्धी सेवा लिन सहज भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
8: जिल्लाको पूर्वी क्षेत्र कमल बजारमा शहरी आँखा केन्द्र सञ्चालनका लागि नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, नेपाल नेत्र ज्योति संगेता अस्पताल कैलाली र कमल बजार नगरपालिका बीच सम्झौता भएको छ। त्रिपक्षीय सम्झौता भएर 2081 साल वैशाख 1 गतेबाट सञ्चालन भएको शहरी आँखा केन्द्रबाट हालसम्म 3203 नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल: शहरी आँखा केन्द्र कमल बजारमा सञ्चालन आएपछि यस क्षेत्रका नागरिकले आँखा स्वास्थ्य सम्बन्धी उपचार लिन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ। शहरी आँखा केन्द्र कमल बजारमा कार्यरत नेत्र सहायक लक्ष्मी पौडेल:
9: कमल बजारदेखि मात्र नभएर डकारी, तुर्मखा, विनायक बाटो पनि आउने गर्नुहुन्छ। यहाँको नागरिकलाई चाहिँ बाहिर मङ्गलसेन, साफे, धनगढी त्यहाँ चाहिँ जानु पर्दैन। बिरामीहरू चाहिँ एकदमै खुसी हुनुहुन्छ।
8: केन्द्रबाट आँखा स्वास्थ्य सम्बन्धी के कस्ता सेवा प्रदान हुन्छन् त? शहरी आँखा केन्द्र कमल बजारका फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्याय:
10: यहीँबाट आँखा सम्बन्धी प्राथमिक उपचारको सेवाहरू हुन्छ, नयाँ चस्माहरू बनाउने र पुरानो चस्माहरू मर्मत गर्ने, चेन्ज गर्ने सेवा पाउनु भएको छ।
8: केन्द्रमा आँखा चेकजाँच गर्न आउनुभएका ढकारी गाउँपालिका वडा नम्बर 8 घोडासैनका आइटी जैसी र तुरमाहाट गाउँपालिका वडा नम्बर 8 धमालीका इन्द्र बहादुर विष्ट कमल बजारमै आँखा स्वास्थ्य सम्बन्धी सेवा लिन पाउँदा खुसी लागेको बताउनुहुन्छ।
11: एकदमै ठिक लागेको छ हामीलाई, तर यो सदासम्म चलोस्।
12: उनीहरूको विभिन्न आँखामा भएको समस्याहरूको समाधान अहिले कमल बजार नगरपालिकाले जुन गरिरहेको छ नि, यो सेवा दिइरहेको छ, यसबाट धेरै जनताहरू प्रभावित छन्।
8: सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिले ग्रामीण क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। भौगोलिक विकटता र यातायातको कठिनाइका कारण ग्रामीण बासिन्दाहरू समयमै आँखा अस्पतालसम्म पुग्न सक्दैनन्। सो समस्यालाई मध्यनजर गरी अछामको पूर्वी क्षेत्र कमल बजार नगरपालिकामा स्थापना भएको शहरी आँखा केन्द्रबाट कमल बजार नगरपालिकासँगै ढकारी गाउँपालिका र तुरमाहाट गाउँपालिकाका नागरिक समेत लाभान्वित भएका छन्। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि अभूतपूर्व आक्रमण गर्ने चेतावनी दिनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टामै आक्रमणको योजना फिर्ता लिएको बताउनु भएको छ। वहाँले इरानको शीर्ष नेतृत्वसँग वार्ता मार्फत सहमतिमा पुग्ने विषयमा परामर्श भएकाले आक्रमणको योजना फिर्ता लिएको जानकारी दिनुभएको छ। इरानले भने वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिएको छ। पछिल्लो 3 दिन यता दुई देशबीच हानाहान तीव्र भएको छ। इरानले हर्मुज जलडमरू क्षेत्रमा अमेरिकी जहाज खसालिदिएपछि अमेरिकाले हवाई आक्रमण बढाएको छ भने इरानले अमेरिकी ड्रोन तथा खाडीस्थित अमेरिकी अखडाहरूलाई निशाना बनाएको छ। हर्मुज क्षेत्रमा अमेरिकी आक्रमणमा कम्तीमा 3 भारतीय मालवाहक जहाज क्षतिग्रस्त भएका जनाइएको छ, जसमा कम्तीमा 3 भारतीयको मृत्यु भएको छ। यसैबीच इरानले हर्मुज क्षेत्र पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा न्यून आयस्रोत भएका घर परिवार बढी मारमा परेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार देशमा महँगी अर्थात मुद्रास्फीति निरन्तर बढ्दो क्रममा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढी मूल्य वृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकाङ्क 18.60% बढेको छ। यस्तै भान्सामा दैनिक आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% बढेको छ भने हरियो तरकारीको मूल्य 5.40% र माछा तथा मासुको मूल्य 4.16% बढेको छ। उता इन्धन र सवारी साधन मरमत खर्च बढेसँगै यातायात क्षेत्रको महँगी 15.30% बढेको देखिएको छ। यसले गर्दा मध्यम तथा न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। सरकारले महँगी नियन्त्रण र न्यून आय भएका घर परिवारलाई राहत उपलब्ध गराउनु पर्ने विभिन्न क्षेत्रबाट अहिले आवाज पनि उठ्न थालेको छ। प्रख्यात पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा अहिले पर्यटकहरूको आगमन निकै बढेपछि त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन्। पोखरामा यति बेला नेपालका विभिन्न भागबाट घुम्न जानेको उल्लेख्य संख्या बढेको छ भने भारतबाट समेत धेरै संख्यामा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई चलायमान बनाएको छ। त्यहाँ पुग्ने पर्यटक पोखराका विभिन्न स्थान घुम्नुसँगै आसपासका क्षेत्र र मुस्ताङ मुक्तिनाथ क्षेत्रको समेत भ्रमण गर्ने भएकाले पर्यटन व्यवसाय उत्साहित भएका हाम्रा संवाददाताहरूले जनाएका छन्। यसैबीच पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका बीच पर्यटकीय गन्तव्यलाई एउटै ब्रान्डका रूपमा अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटन बजारमा स्थापित गर्ने सहमति भएको छ। प्राकृतिक सौन्दर्य, वन्यजन्तु पर्यटन र बुद्ध जन्मस्थलको विशिष्ट पहिचान बोकेका पोखरा, भरतपुर र लुम्बिनीलाई एकीकृत पर्यटन प्याकेज मार्फत प्रवर्धन गर्दा यसबाट पर्यटक बसाई अवधि बढ्ने, खर्च क्षमता वृद्धि हुने तथा समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। समझदारी अनुसार अब तीनवटै स्थानीय तहले आफ्नो वार्षिक नीति योजना तथा बजेटमा यसलाई समावेश गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो।
1: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार। विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल गैरातीदेखि शुरू भएको छ। घरेलु मैदानमा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 को उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। स्थानीय सिटी रंगशालामा भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई शून्यका विरूद्ध 2 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। उद्घाटन खेलमा 3 जनाले रातो कार्ड पाएका छन्। यस जीतसँगै समूह एमा रहेको मेक्सिकोले शीर्ष 3 अङ्क बटुलेको छ। आजै हुने समूह ए अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीच प्रतिस्पर्धा हुनेछ। खेल अहिले बिहान 7:45 बजे शुरू हुनेछ। यसपटक फिफा इतिहासमै पहिलो पटक 3 देश संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानेडाले विश्वकप आयोजना गरेका हुन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र मध्य प्रदेश लगायत देशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी। प्रस्तुत बजेटमा पछि संशोधन नभएको अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेको भनाई। संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्री प्रचण्ड माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिद्वारा सञ्चालनमा नआएका 38 जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिश। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथिको आक्रमणको योजना फिर्ता। इरानले बन्द गर्यो हर्मुज जलडमरू। र फिफा विश्वकप फुटबल 2026 सुरु। उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै मेक्सिको विजयी शुरूआत। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सुविधा अनुसार मीडियम वेब का साथ ही एफएम ब्यान्ड 98.1 से 103 मेगाहर्ज का साथ ही रेडियो नेपाल अनलाइन मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
1: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित यो कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं। आदरणीय श्रोता, नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणको लागि समावेशीकरण एक महत्वपूर्ण आधार स्तम्भ हो। यसले राज्य प्रणालीमा सबैको पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा र पहुँच बढाउन सहयोग गर्दछ। नेपालमा पनि समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण, सशक्तिकरण, लक्षित कार्यक्रम आदिको व्यवस्था गरी समावेशीकरणलाई दिगो र सफल बनाउन खोजिएको छ। समावेशीकरणले समाजका विपन्न सीमान्तकृत नागरिकलाई आर्थिक अवसर प्रदान गर्दछ भने साधन स्रोत र लाभहरूमा समान र न्यायोचित पहुँच सुनिश्चित गर्दछ। जीवनको लामो अनुभव, संघर्ष र योगदान बोकेका ज्येष्ठ नागरिकहरू आज विभिन्न सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी चुनौतीसँग जुधिरहेका छन्। नेपालको संविधानले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। सरकारले ज्येष्ठ नागरिकलाई भत्ता, स्वास्थ्य सेवामा सहुलियत तथा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि धेरै ज्येष्ठ नागरिक अझै पनि सेवा सुविधा र सम्मानबाट वञ्चित हुनु परेको गुनासो गर्दछन्। बदलिँदो पारिवारिक संरचना, वैदेशिक रोजगारी र व्यस्त जीवनशैलीका कारण धेरै ज्येष्ठ नागरिक एक्लोपना र उपेक्षाको पीड़ा भोग्न बाध्य छन्। उहाँहरूलाई सबैभन्दा धेरै आवश्यक हुन्छ सम्मान, माया, साथ र सुरक्षाको अनुभूति। ज्येष्ठ नागरिकको संरक्षण केवल सरकारको दायित्व मात्र होइन, यो परिवार, समुदाय र सम्पूर्ण समाजको साझा जिम्मेवारी पनि हो। हामीले आफ्ना घर परिवारमा ज्येष्ठ सदस्यको अनुभव र योगदानलाई सम्मान गर्न सके मात्र सभ्य र जिम्मेवार समाज निर्माण गर्न सक्छौं। यसै सन्दर्भमा सुनौं ज्येष्ठ नागरिकका समस्या, सरोकार र उनीहरूका हक अधिकारका विषयमा महिला बालबालिका लैंगिक तथा यूनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका ज्येष्ठ नागरिक संरक्षण शाखाका शाखा प्रमुख निर्मला कार्कीसँग गरिएको कुराकानी।
2: धन्यवाद म्याडम।
1: ज्येष्ठ नागरिकका सवालमा कुरा गर्दै गर्दाखेरि ज्येष्ठ नागरिकको परिभाषा अथवा कुन उमेर समूहलाई ज्येष्ठ नागरिक भनिएको छ?
2: धन्यवाद म्याडम। सर्वप्रथम अलिकति ज्येष्ठ नागरिक चाहिँ हाम्रो आदर्श हुन्, पथ प्रदर्शक हुन् र जीवनको धेरै आरोह अवरोह पार गर्ने अनुभवका खानी ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले 60 वर्ष उमेर पुरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भन्ने परिभाषा गरेको छ। यसमा जीवनयापनमा गर्ने कुनै आधार, आय स्रोत वा सम्पत्ति नभएको, पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको तथा परिवारको सदस्य भए पनि निजले चाहिँ पालन पोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नु परेको व्यक्तिलाई असहाय ज्येष्ठ नागरिक भनेर चाहिँ मानेको छ ऐनले। त्यसरी 60 वर्ष उमेर पुरा गरेको ज्येष्ठ नागरिक भयो र यसमा चाहिँ जीवनको कुनै पनि आधारहरू नभएकोलाई चाहिँ असहाय ज्येष्ठ नागरिक भनेर ऐनले परिभाषा गरेको छ।
1: हजुर, अब यो ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि यो ज्येष्ठ नागरिकको अधिकारको अवस्था कस्तो छ, जस्तो उनीहरूलाई चाहिँ कानुनी संरचना र सरकारी नीतिहरूमा चाहिँ कस्तो व्यवस्था गरिएको छ त?
2: ज्येष्ठ नागरिकका अधिकारहरूको कुरा गर्नुपर्दा ज्येष्ठ नागरिक सम्बन्धी कानुन अनुसार प्रत्येक नेपाली नागरिकलाई प्राप्त हुने सबै प्रकारका अधिकारहरू चाहिँ ज्येष्ठ नागरिकलाई पनि छन्। यसका अतिरिक्त सम्मान प्राप्त गर्ने, आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालन पोषण तथा हेरचाह प्राप्त गर्ने, अन्यायमा परेमा उजुरी दिन पाउने र न्याय प्राप्त गर्ने, आफ्नो अंश भागको सम्पत्ति आफू खुसी उपयोग गर्न पाउने, सरकारले आफ्नो सेवा लिएमा पारिश्रमिक तथा सुविधा प्राप्त गर्ने,
1: हजुर,
2: सार्वजनिक सेवा सुविधामा प्राथमिकता तथा छुट पाउने, सजायमा निश्चित तोकिए बमोजिम छुट पाउने, सामाजिक सुरक्षा पाउने, त्यसै गरी दुर्व्यवहार वा अपमानित हुनु नपर्ने, कसैको दबाब, प्रलोभन वा झुक्क्यानमा परी कसैको नाममा आफ्नो सम्पत्ति दिन नपर्ने समेतका अधिकारहरू चाहिँ ज्येष्ठ नागरिकका अधिकारहरू छन् ऐनले परिभाषा गरेको छ।
1: हजुर हजुर, जस्तो यी जति पनि अधिकारहरू छन् अहिले होइन ऐनमा छन् होइन व्यवस्था गरिएको छ, अब यी के छ, यी पर्याप्त छन् अथवा यी कार्यान्वयन भएका छन् कि छैनन् यी हक र अधिकार?
2: अब ज्येष्ठ नागरिकले चाहिँ अब यी अधिकारहरू कानुनमा अब कस्ता कस्ता सेवाहरू पाउँछन्, मैले अधिकार भन्दा पनि सेवाहरू चाहिँ कस्तो कस्तो सेवाहरू चाहिँ ज्येष्ठ नागरिकले पाउनुहुन्छ भन्ने कुरालाई म अलिकति जोड्न चाहन्छु। ज्येष्ठ नागरिकहरूले पाउने सेवाहरू

0: मा चाहिँ अब सबैभन्दा पहिला चाहिँ अब परिवारले नै नातेदार परिवार ज्येष्ठ नारीलाई चाहिँ हेर्नुपर्ने होइन, पहिलो त दायित्व चाहिँ परिवारकै हुन्छ। त्यही भएर चाहिँ अब ज्येष्ठ नारीले अहिले पाउने सेवामा हाम्रो चाहिँ सामाजिक सुरक्षाका कुराहरू भए, स्वास्थ्य सेवाका कुराहरू भए होइन, त्यसै गरी लाइन बसेर चाहिँ अरू नारी सर चाहिँ बस्नु नपर्ने कुराहरू ज्येष्ठ नागरिकले होइन, अहिले पनि हाम्रो चाहिँ अब स्वास्थ्य सुविधामा छुटका कुराहरू भए, यातायातमा चाहिँ दुईटा सिट चाहिँ ज्येष्ठ नागरिकका लागि भनेर चाहिँ छुट्याएको छ होइन। त्यसै गरी ज्येष्ठ नागरिकहरूलाई चाहिँ परिचय पत्र प्राप्त गर्नुहुन्छ उहाँहरूले, र उहाँहरूले चाहिँ सामाजिक सुरक्षा भत्ताहरू चाहिँ पाइराख्नु भएको छ। यस्ता सेवाहरू चाहिँ ज्येष्ठ नागरिकहरूले पाइराख्नु भएको छ।
1: हजुर, अब जस्तो यहाँले धेरै अधिकारहरूका कुरा यहाँले गरिसक्नु भएको छ, जस्तो सरकारी नीतिमा के छन् भनेर पनि यहाँले प्रश्न भनिदिइसक्नु भएको छ। त्यसो हो भने अब यी यस्ता खालका हकहरूका लागि चाहिँ हकहरू कार्यान्वयन भएका छन् छैनन्, यसको अनुगमन चाहिँ कसरी कसले गरिरहेको छ त नागरिक ज्येष्ठ नागरिकका पक्षमा?
0: अब ज्येष्ठ नागरिकहरूले यो चाहिँ अहिले कस्तो छ भने हजुरको अहिले संविधानमा अहिले हाम्रो त तीन तहको सरकार छ, तीन तहको सरकार भएको कारणले चाहिँ अहिले संविधानमा चाहिँ ज्येष्ठ नागरिक सम्बन्धी एकल अधिकार चाहिँ स्थानीय तहको उल्लेख गरेको छ, र त्यस कारणले अहिले ज्येष्ठ नागरिकहरूको चाहिँ एकल अधिकार चाहिँ स्थानीय तहमा भएको हुनाले यो चाहिँ प्रत्यक्ष रूपले चाहिँ स्थानीय तहले यो दायित्व चाहिँ कसको छ त भन्दाखेरि तिनै तहको सरकारकै छ। तथापि अहिले नजिकको सरकार भनेको स्थानीय तह भएकोले स्थानीय तहहरूले चाहिँ यसमा चाहिँ व्यवस्था गरे अनुसार चाहिँ जस्तो अब नेपालको संविधानको धारा 41 मौलिक हकको रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ। त्यसै गरी संविधानको अनुसूची 8 चाहिँ स्थानीय तहको अधिकारको सूचीको कर्म संख्या 16 ज्येष्ठ नागरिकको विषय समावेश भएको छ। त्यही भएर चाहिँ यसमा चाहिँ ज्येष्ठ नागरिकप्रति चाहिँ भएका उसमा दुर्व्यवहारहरू, अब ज्येष्ठ नारीको पालन पोषण र हेरचाह गर्ने अब परिवारकै दायित्व हो पहिलो होइन, आमद इज्जत अनुसार चाहिँ पालन पोषण गर्ने परिवारकै दायित्व हो। तर यस्तो चाहिँ भोलि भएन यदि उहाँहरूले चाहिँ कुनै दुर्व्यवहारमा पर्नुभयो भने चाहिँ त्यसको उजुरी चाहिँ ज्येष्ठ नारीको पालन हेरचाह गर्नुपर्ने कर्तव्य भएको परिवार सदस्यको नातेदार वा हकबालाले होइन गर्नु भएन भने चाहिँ यसको लागि चाहिँ सम्बन्धित गाउँपालिका वा नगरपालिकामा चाहिँ वा उपमहानगरपालिका महानगरपालिकामा वडा अध्यक्ष समक्ष चाहिँ ज्येष्ठ नागरिकहरूले उजुरी दिन सक्नुहुन्छ। साथै आफ्नो टोल छिमेकमा कुनै ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह यथोचित भइरहेको छैन भन्ने लागेमा कारणसहित सम्बन्धित छिमेकीले पनि उजुरी दिन सक्ने व्यवस्था छ ऐनमा।
1: हजुर, जस्तो यो अवस्था कस्तो छ भनेर यहाँले स्थानीय निकायमा सँगै प्रदेशमा कसरी समन्वय गरिरहनु भएको छ त?
0: होइन, यो त अब हामी तीन तहको सरकार भनेको समन्वय साझेदारी र सहकार्यको नै हो होइन, त्यही भएर चाहिँ अब यो समन्वय त भइरहेकै हुन्छ। त्यस्तो अब यो चाहिँ फेरि अब हाम्रो महिला बाल बालिका तथा ज्येष्ठ नारी सेवा निर्देशनालय भनेर चाहिँ प्रहरीमा छ नि, जुन पहिला महिला सेल भन्थे, यसमा पनि उजुरीहरू आएको हुन्छ होइन। त्यस्तो आयो भने त अब उहाँहरूले नै फर्सद गरिराख्नु भएको छ। त्यस्तो खासै मन्त्रालयमा अहिले यस्तो टाइपको उजुरी अहिले आइपुगेको छैन, तर त्यस्तो केही भएछ आउँदाखेरि चाहिँ हामी कहिलेकाहीँ फोनहरूमा पनि आउन सक्छ। हामी चाहिँ सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरेर चाहिँ अगाडि बढिरहेको छौँ।
1: हजुर, अब यो ज्येष्ठ नागरिकलाई समाजमा सक्रिय र सम्मानजनक जीवन बिताउन समुदायले के कस्ता सहयोग वा पहल गर्न आवश्यक छ त?
0: अब यसको लागि चाहिँ एकदमै राम्रो कुरा भन्नुभयो हामीले। वास्तवमा ज्येष्ठ नागरिकलाई चाहिँ सुरक्षित सम्मानित बनाउन चाहिँ अब यो चाहिँ हाम्रो राज्यबाटै पनि थप व्यवस्थाहरू गर्नुपर्ने कुराहरू भइहाल्यो। त्यसै गरी हामीले आमा बुवासँगै हाम्रो असल संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने, किनभने बुवा आमासँग अहिले परिवारमा चाहिँ एक्लोपन, अब घरमा कोही हुनुहुन्छ भने ज्येष्ठ नारी मात्रै, अब वैदेशी रोजगारमा अथवा आफ्नो जीवनयापन गर्नमा छोराछोरीहरू बाहिर बस्ने अथवा घरबाट बाहिर बस्नुपर्ने अवस्थामा चाहिँ अहिले ज्येष्ठ नारीहरू एक्लो भएको अवस्थाहरू छ। त्यस्तो बेलामा चाहिँ अब परिवारहरूसँग चाहिँ आमा बुवासँगै बस्ने संस्कृतिको असल संस्कृतिलाई चाहिँ प्रवर्धन गर्ने कुराहरू चाहिँ अब यो जरुरी छ होइन। कहिलेकाहीँ त ज्येष्ठ नागरिकहरू केही नभएर चाहिँ एउटा अंश भण्डार भइसकेको हुन्छ, तर पनि एकदमै निरीय भइरहेको अवस्थाहरू छ होइन, यस्ता छ। र त्यसको लागि चाहिँ अब परिवारमा ज्येष्ठ नारीसँग कुराकानी गर्ने, पारिवारिक वातावरणहरूलाई चाहिँ ज्येष्ठ नागरिक मैत्री बनाउने, ज्येष्ठ नारीलाई सम्मान गर्ने, उहाँहरू चाहिँ हाम्रो एउटा अग्रज हो, अनुभवको खानी हो भनेर उहाँहरूको चाहिँ अनुभवहरू चाहिँ अर्को पुस्तासँग भावी पुस्ताहरू बिचमा चाहिँ भएका दूरीहरूलाई कम गरेर अन्तर पुस्ता चाहिँ एउटा ज्ञान सिपलाई हस्तान्तरण गर्ने यस्ता कामहरू चाहिँ जरुरी छ अहिले गर्नुपर्ने
1: हजुर
0: र हामीले गरि पनि राखेका छौँ।
1: भविष्यमा ज्येष्ठ नागरिकको हित र सुरक्षा निश्चित गर्न सरकारको मुख्य योजनाहरू के छन् त, के हुनुपर्छ, हामी सबैले के गर्न सक्छौँ त?
0: अब हामीले त मेनली ज्येष्ठ नागरिकको चाहिँ विद्यमान कानुनी व्यवस्था बमोजिम ज्येष्ठ नागरिकलाई संरक्षण र सुविधाका लागि सरकारले आवश्यक कार्यहरू गरिरहेकै छ होइन। त्यसमा चाहिँ अझै बढी ज्येष्ठ नागरिक मैत्री भएर उहाँहरूलाई चाहिँ ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्थाहरू चाहिँ गरेर चाहिँ हामी अगाडि बढिरहेछौँ र बढ्छौँ पनि।
1: अन्तमा चाहिँ ज्येष्ठ नागरिकले जस्तो भोग्नु परेका समस्या अथवा चाहिँ चुनौतीहरू चाहिँ के छन् होला त, के लाग्छ यहाँलाई?
0: अब ज्येष्ठ नागरिकहरूको चुनौती भन्दा त पहिलो नम्बर त अब परिवार बढे चाहिँ एक्लो जीवनयापन गर्नुपर्ने कतिपय ज्येष्ठ नागरिकहरूको त्यस्तो समस्याहरू पनि देखिन्छ होइन। अब त्यसै गरी अब उहाँहरूलाई चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ एउटा भनौँ न आफ्ना तल्ल पुस्ताहरूले चाहिँ जस्तो अब घरमा चाहिँ नाति नातिना छोराछोरी अब घर परिवारले चाहिँ अलिक पर्याप्त समय नदिएर एक्लो जीवनयापन गर्नुपर्ने अथवा घरभित्रै भए पनि एक्लिएर बस्नुपर्ने अवस्था ज्येष्ठ नागरिकहरूको पछिल्लो चरणमा देखिएका छन्। त्यसै भरि गरी अब ज्येष्ठ नागरिकहरूमा भएका ज्ञान सिपहरू अनुभवहरूलाई चाहिँ हामीले राष्ट्रले चाहिँ उपयोग गर्न तथा नयाँ पिँढीमा हस्तान्तरण गर्न पर्ने गर्नुपर्ने यस्ता कुराहरू पनि रहेका छन्। त्यसै गरी शारीरिक र मानसिक रूपमा अशक्त असहाय एकल व्यवहारशील तथा पीडामा परेका ज्येष्ठ नागरिकहरूको उचित संरक्षणहरू पनि गर्नुपर्ने एउटा त्यो पनि एउटा चुनौतीकै रूपमा रहेको छ होइन। त्यसै गरी अब अहिले हाम्रो बामा हाम्रो जिम्मेवारी भन्ने चाहिँ एउटा यो अवधारणा चाहिँ सबैतिर हुनुपर्नेछ किनभने अरूले गर्दै हुन्थ्यो भन्ने चाहिँ किसिमको हाम्रो भइरहेको अवस्थाहरू छ। त्यही भएर अब सबै कुरो राज्यतिरै टाक्ने भन्दा पनि आफ्नो पहिलो दायित्व भनेको परिवारको हो, घर परिवारको हो, त्यसपछि मात्रै अनि राज्यको दायित्वतिर आउँछ।
1: हजुर हुन्छ म्याडम, यहाँले ज्येष्ठ नागरिकको सवालमा धेरै विषयहरू जानकारी दिनुभयो, नीतिगत कुराहरू पनि यहाँले जानकारी दिनुभयो, सँगै हामीले चाहिँ ज्येष्ठ नागरिकलाई कसरी चाहिँ सम्मान गर्ने, कसरी संरक्षण गर्ने भन्ने विविध विषयमा जानकारी दिनुभयो। यहाँलाई म धेरै धेरै धन्यवाद दिन्छु।
0: धन्यवाद, यहाँले पनि मलाई ज्येष्ठ नागरिकका सवालहरूमा केही कुराहरू राख्ने अवसर दिनुभयो। यसको लागि म रेडियो नेपाललाई, यहाँको टिमलाई, यहाँलाई हृदय दिई धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका ज्येष्ठ नागरिक संरक्षण शाखाका प्रमुख निर्मला कार्की, ज्येष्ठ नागरिकको कानुनी व्यवस्था र अधिकारका विषयमा जानकारी दिनुहुँदै। श्रोता, आज हामीले ज्येष्ठ नागरिकका समस्या, अधिकार र राज्यको दायित्वबारे चर्चा गर्यौं। ज्येष्ठ नागरिक हाम्रो समाजका अनुभव र ज्ञानका जीवित पुस्तक हुन्। त्यसैले ज्येष्ठ नागरिकलाई बोझ होइन प्रेरणाको स्रोतका रूपमा हेर्न आवश्यक छ। उहाँहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न हामी सबै आफ्नो ठाउँबाट जिम्मेवार बनौं। समावेशी सोच, समृद्ध समाज, कार्यक्रम समावेशी आवाज
2: हरेक शुक्रबार बिहान 7:25 बजे प्रसारण भइरहेको छ। कार्यक्रम समावेशी आवाज,
1: कार्यक्रम समावेशी आवाज।
3: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nienc.gov.np मा इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-5455-305 मा फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
2: हस्त, कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
6: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
5: सही भन्यो सुन्ताले, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
7: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
6: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
8: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
10: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौ।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। सुनाउँदैछौँ अन्जु पन्तको स्वर, नवराज सुब्बाको रचना र शक्ति बल्लभको सङ्गीतमा रहेको यो स्वदेश गान।

अहिले सुन्नुभयो कृष्ण भक्त राईको स्वर, व्याकुल माइलाको रचना र गोपाल अधिकारीको संगीतमा रहेको स्वदेश गान। अब सुनाउँछौँ शिशिर योगी र सिन्धु मल्लको स्वर, गणेश विषमको रचना र गोविन्द आचार्यको संगीतमा रहेको स्वदेश गान। यो गानपछि यहाँले केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
2: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: हामी सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज
1: स्टुडियो टाइम।
2: अहिले बिहानको 8 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: खण्डौमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल चैते धानबालीमा मरुवा रोग कारण अनि अबको बर्खे धानबालीमा गर्नुपर्ने तयारीबारे केन्द्रित छ। सरकारले चैते धानबालीको उत्पादन बढाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरुवा अर्थात् नेक ब्लास्ट प्रकोपकै रूपमा देखिएको छ। चैते धानबाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढेको छ। नार्कका विज्ञसहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। चैते धानबालीमा मरुवा रोग कारण अनि अबको बर्खे धानबालीको तयारीबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे। सुरुमा मैले उहाँलाई सोधेको छु, किसानले लगाएको चैते धानबाली अहिले कुन अवस्थामा छ?
6: वास्तवमा यो चैते धान चाहिँ विगतका केही वर्षदेखि, हुन त धेरै वर्षदेखि किसानहरूले लगाउँदै गर्नुभएको, तर निश्चित पकेटहरूमा थियो। विगत केही वर्षदेखि राज्यले नै धानको समग्र उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने भन्ने हिसाबमा चाहिँ चैते धान खेतीलाई प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको हो। त्यो हिसाबले अब अहिले यतिखेर भन्नुपर्दा हामी जेठको अन्तिममा छौँ र किसानहरूले लगाउनु भएको चैते धान चाहिँ कतिपय ठाउँमा काट्ने अवस्था भएको, कतिपय ठाउँमा काटिसक्नु भएको र कतिपय अवस्थामा अहिले पाक्ने अवस्थामा छ। तर समस्या चाहिँ चैते धानमा धेरै जसो यो नदी किनारका अलिकति गर्मी मध्ये तल्लो पहाडका चाहिँ टारहरूमा फाँटहरूमा खेतहरूमा चाहिँ यो मरुवा रोगको समस्याले गर्दा अलिकति किसानहरू चाहिँ चिन्तित भएको चाहिँ हामीले भेटेका छौँ।
5: तपाईँले किसानहरू चिन्तित हुनुहुन्छ भनेर भन्नुभयो, चिन्तामा परेका किसानको पीडा एउटा छ, त्यो समस्याग्रस्त क्षेत्रमा चाहिँ रोग देखिनुको कारण चाहिँ के हो र किन देखियो?
6: हजुर, यो पनि महत्त्वपूर्ण क्वेसन हो। वास्तवमा किसानहरूलाई सुसूचित गर्नै पर्ने विषय छ यो। हामीले जान्दै आएको र पढ्दै आएको कुरा र हाम्रो अनुभवले पनि के हो भने यो मरुवा रोग भन्ने चाहिँ पहाडी क्षेत्रको ठुलो समस्या हो। पहाडी मध्य पहाड र उच्च पहाडमा, खास गरेर 1000 मिटरभन्दा माथि 1700-1800 सम्मको मध्य पहाड र अझ 2000-2500-3000 मिटरसम्मको पनि उच्च पहाडमा मरुवा रोग धेरै ठुलो समस्याको रूपमा रहेको छ। साल बसाली आउने रोग हो यो, धेरै पुरानो रोग हो र धान खेतीमा मध्य पहाडको लागि कम तापक्रम र बढी पानी अथवा सापेक्षिक आर्द्रता, जुन हामी ह्युमिडिटी भन्छौँ, त्यो 70%भन्दा बढी भयो र तापक्रम पनि कम भएको अवस्थामा चाहिँ यो रोगको बढी समस्या देखिन्छ। यो मरुवा रोग, 3 किसिमका मरुवा रोगहरू छन्। पातमा लाग्ने मरुवा रोग छ, यो आँखा जस्तो कालो त्यो लागेको ठाउँ सुरुमा देखिँदाखेरि आँखा जस्तो देखिन्छ, त्यसपछि त्यो बढ्दै गएर पुरै पातै नोक्सान गर्ने, त्यसले खाना बनाउने प्रक्रियामा नोक्सान गर्ने, समग्र बालीको उत्पादनमा नोक्सान गर्ने हुन्छ। मध्य पहाडमा चाहिँ बढी पातमा लाग्ने र केही हदसम्म घाँटीमा लाग्ने छ भने उच्च पहाडमा चाहिँ घाँटीमा लाग्ने बढी, पातमा लाग्ने केही हदसम्म कम छ। खास गरेर जुम्लातिर जुम्ली मार्सी धान, जुन किसानहरूले अत्यन्त मन पराउनुहुन्छ, महँगो मूल्यमा बिक्छ, खाना पनि मिठो छ, तर यसमा सबभन्दा ठुलो समस्या भनेको यो मरुवा रोगको समस्या हो। यसमा त्यो पातमा पनि छ र मुख्यतः बालामा पाक्ने बेलामा लागेर सखा पार्छ। तर यो मरुवा रोग मैले भने मध्य पहाडी र उच्च पहाडी क्षेत्रको बर्खे धानबालीको लागि जब फुल खेल्ने बेलामा चाहिँ तापक्रम कम हुन्छ र पानी निरन्तर परिरहेको हुन्छ र सापेक्षिक आर्द्रता धेरै हुन्छ त्यतिखेर देखिने रोग हो। कतिपय जातहरू यसलाई यो रोग सहन सक्ने जातहरू पनि छन्, नयाँ जातहरू पनि, पुरानो जातहरूमा व्यापक रूपमा यो देखिएको अवस्था छ। तर अहिले चैते धानमा कसरी देखिन गयो भन्ने कुरा यहाँ मैले जोड्न चाहेँ। हामीले गरेको एउटा अध्ययनले के भने जलवायु यो डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेट्रोलोजी भन्छ जलवायु तथा मौसम विज्ञान विभागले दिएको आँकडा अनुसार गत 30 वर्षको सरदर भन्दा यो वर्ष देशका विभिन्न ठाउँको चाहिँ 30 स्टेसन वेदर स्टेसनहरूको चाहिँ जलवायुको डेटालाई विश्लेषण गरेर हेर्दाखेरि गत 30 वर्षको सरदर भन्दा यो वर्ष वर्षा अत्यधिक बढी भएको, खास गरेर यो वैशाख जेठमा, र तापक्रम चाहिँ कम भएको, अधिकतम तापक्रम करिब 3 डिग्री। हाम्रो सरदरमा चाहिँ कतिपय जस्तो पोखराको आसपासमा सरदर अधिकतम तापक्रम यो वैशाख जेठको 30 डिग्री थियो भने यो वर्ष 27 डिग्रीको हाराहारीमा रह्यो। कतिपय अरू वेदर स्टेसनमा नि त्यस्तै छ। त्यो हिसाबले चाहिँ अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढी अथवा पानी बढी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो। जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा फिल्डमा बसिरहेको हुन्छ। यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो, तर बाली थन्काइसकेपछि त्यसका ठुटाहरू, धानका ठुटाहरू अथवा त्यो हिउँदमा बारीतिर फालिएर बसेका परालका नलहरू त्यसमा सुकेको अवस्थामा पनि यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको हो। र अर्को ठुलो समस्या किसानहरूको चाहिँ हामीले हेर्दाखेरि हामीले चाहिँ नुवाकोटदेखि लिएर धादिङको यो नीलकण्ठ, त्रिपुरा सुन्दरी र गोर्खाका दरौँदी किनारका फाँटहरू, लमजुङ, तनहुँ, यसै गरी अरू जिल्लाबाट पनि रिपोर्टहरू आइरहेको छ, चितवन, नवलपरासीबाट पनि रिपोर्टहरू आइरहेको छ। यसबाट के देखियो भने प्रायःजसो पुरानो परम्परागत स्थानीय जातहरू अथवा धेरै पहिला 60-70 वर्ष पहिला खेती लगाएका जातहरू त्यही नै निरन्तर किसानहरूले खेती गर्दै आउनुभएको कारणले गर्दा यो रोग त्यसको यो रोग सहने क्षमता चाहिँ ह्रास भइसकेको र यो रोगले महामारीको रूप लिएको देखिन्छ। जस्तो CH45 भन्ने जात हामीले धादिङमा हेर्दाखेरि नीलकण्ठमा, त्रिपुरा सुन्दरीमा CH45 भन्ने जात खेती गर्नुभएको पाइयो। यो चाहिँ चैते धान को लागि सिफारिस गरिएको नेपालको पहिलो जात हो। 2023 सालमा सिफारिस गरिएको, जस्तो आज हामी ठ्याक्कै 60 वर्ष भयो जात सिफारिस भएको। सामान्यतया एउटा जातमा भएको कुनै रोग विशेषलाई सहन सक्ने क्षमता भनेको चाहिँ 10-15 वर्षको लागि, म्याक्सिमम 20 वर्षसम्मको लागि हुन्छ। त्यसपछि यो जलवायु परिवर्तन सँगसँगै ती गुणहरू चाहिँ बिस्तारै ह्रास हुँदै जान्छ भन्ने छ। त्यसले गर्दा पनि यो धेरै पुरानो जात भएको हुनाले यसमा देखियो र अरू पनि कतिपय जातहरू किसानहरूले त्यो सिफारिस औपचारिक रूपमा सिफारिस नभएका जातहरू पनि लगाइरहनु भएको हुनाले यो समस्या देखियो। नर्मल्ली चैते धान जुन तल्लो पहाडमा अलिकति न्यानो ठाउँमा देखिन्छ, यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि त्यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। किनभने अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौँ, ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
7: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे। हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज मुख्य गरी अहिले चैते धान बालीको अवस्था, रोगग्रस्त समस्याबारे चर्चा र त्यसका समाधानको पनि कुरा जोडिरहेका छौँ। अघि तपाईँले सुरुवातमा चाहिँ मरुवा रोग भनेर जोड्नुभयो, यही कुराकानीको सन्दर्भ अन्तिम गर्दै गर्दाखेरि नेक ब्लास्ट भनेर पनि जोड्नुभयो, यो दुइटै एउटै रोगको रूपमा बुझ्ने हो कि अथवा यहाँ केही फरक छ?
6: यो चाहिँ एउटै रोग हो मरुवा रोग भनेको, तर मरुवा रोगभित्र पनि त्यो रोग गराउने जीवाणुहरू जुन छन् ऋषिको कारणले लाग्छ, यो पाइरिकुलेरिया ओरिजी भन्थ्यो पहिला, अहिले म्याग्नोपर्थे ओरिजी भन्ने ढुसीको कारणले यो रोग लाग्छ। र यो रोग चाहिँ तपाईँको धानमा मात्रै नभएर कोदोमा, कागुनोमा, अरू बालीहरूमा पनि लाग्छ, करिब करिब उस्तै नातेदारको त्यो ढुसीको कारणले गर्दा यो रोग लाग्ने हो। र नेचर उस्तै हुन्छ धानको, कोदोको, मरुवा रोगको नेचर। मरुवा रोग धानमा 2 किसिमका हुन्छन्, कोदोमा 3 किसिमका हुन्छन्, तपाईँको पातमा लाग्ने, घाँटीमा लाग्ने, औँलामा लाग्ने भने धानमा चाहिँ हामी मुख्यतः 2 किसिमको भन्छौँ, एउटा पातमा लाग्ने रोग, एउटा घाँटीमा लाग्ने रोग। खास गरेर मध्य पहाडमा चाहिँ पातमा लाग्ने अथवा बिरुवाको वृद्धि चरणमा सुरुवाती वनस्पतिक चरणहरूमा चाहिँ पातमा लाग्ने रोगहरू देखिन्छ अथवा नर्सरीमा पनि यो रोगले लाग्यो भने व्यापक क्षति गराउन सक्छौँ। तर अब फुल फुल्ने बेलातिर गएर जुन देखिने घाँटीमा देखिने ठ्याक्क बालाको फेदमा बालाको फेदको चाहिँ औँला आँख्लामा देखिएर अनि त्यहाँबाट बढ्दै बढ्दै गएर त्यो बालालाई सुकाइदिने खालको जुन रोग छ त्यो चाहिँ दाना भरिने बेलामा अथवा फुल खेल्ने बेलामा देखिन्छ। यो चाहिँ घाँटीमा लाग्ने मरुवा नेक ब्लास्ट, यसको यो रोग लगाउने जीवाणु चाहिँ एउटै हो।
7: भनेपछि तपाईँहरूले किसान जो प्रभावित हुनुहुन्छ अथवा जसको चाहिँ खेतमा यो रोग लागेको छ त्यसलाई प्रत्यक्ष रूपमा अवलोकन गर्नुभयो कि या प्रयोगशालामा चाहिँ त्यसरी नापजाँच गर्नुभयो त?
6: यो चाहिँ हामीले प्रत्यक्ष खेतमा, किनभने यो चाहिँ कमन सामान्य हिसाबमा यो साधारण विज्ञान मतलब प्राविधिकले चिन्ने चाहिँ रोग हो, त्यसले गर्दा यसलाई प्रयोगशाला परीक्षण गरिराख्नुपर्ने जरुरी छैन। तैपनि हामीले प्रयोगशाला परीक्षण पनि गरिरहेका छौँ र यो चाहिँ मरुवा रोग भन्ने पुष्टि भइसकेको छ। विभिन्न ठाउँबाट स्याम्पलहरू ल्याएर हाम्रो क्षेत्रीय प्रयोगशालाहरूमा पनि हेर्नु भएको छ, पोखरामा यहीँ हामीले खुमलटारमा पनि हेर्दाखेरि यो मरुवा रोग भन्ने पुष्टि भइसकेको छ। अब यसको लागि अलिकति अब अर्को वर्ष चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने खास गरेर बिउमा चाहिँ छ।
7: भनेपछि किसानहरूले तपाईँहरूसँग कस्तो गुनासो गर्नुभयो, त्यो रोग कति दिनको चाहिँ अन्तरमा लाग्यो देखियो, किसानले किन थाहा पाउनु भएन?
6: यो चाहिँ एकदम यो पनि महत्त्वपूर्ण प्रश्न छ। जो किसानले अहिले यो समस्यासँग जुधिराख्नु भएको छ, यो भोगिरहनु भएको छ, उहाँहरूले पनि सुनिरहनु भएको छ होला, उहाँहरूलाई उहाँहरूकै भनाइ सापट्टि लिँदाखेरि के हो भने अघिल्लो साँझसम्म धान एकदम ठिक छ, सर्लकै निकाल्यो, यो वर्ष मौसम पनि राम्रो भयो, नियमित पानी पनि परिराखेको हुनाले अब सिँचाइ राम्रोसँग नभएको ठाउँमा पनि चैते धानको उत्पादन चाहिँ अहिले राम्रो लिन सकियो सकिने भयो भनेर किसानहरू खुसी हुनुहुन्थ्यो। एक्कासी भोलिपल्ट जाँदाखेरि चाहिँ आधाभन्दा बढी चाहिँ बोटहरू बालाहरू सुकेको, अघिल्लो दिन एउटा दुईवटा देखिएको ठाउँमा भोलिपल्ट पुरै सुकेको, त्यो हिसाबले चाहिँ सखाप भएको। जसरी हामीले कोरोना कालमा यत्रो महामारी विश्वभरमा लाखौँ मान्छेहरू मरे होइन, अघिल्लो दिनसम्म ठिकै हिँडिराख्नु भएको मान्छे भोलिपल्ट बित्नुभयो अरे भन्ने पनि सुनियो, ठ्याक्कै यो त्यस्तै महामारीको रूपमा देखियो र एकै रातमा यसले चाहिँ 80% देखि 100% नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौँ। त्यसले गर्दा यो चाहिँ 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन, जहाँ अलिअलि दुई चारवटा देखियो छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। त्यो हिसाबले चाहिँ हामी गयौँ, हेर्दाखेरि उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको दुई दिनमा हामी जाँदाखेरि सखाप भइसकेको छ है, त्यो स्थिति छ। त्यसले गर्दा अब अहिले त म अब भन्न सक्दिनँ, यो सिजनमा चाहिँ लगभग अब जसकोमा रोग देखियो उहाँहरूको सुकिसक्यो होला। यो रोग देखिनुभन्दा ठ्याक्क अगाडि कसैको चाहिँ दाना भरिसकेको भए उहाँहरूको आधा आधी जस्तो अथवा त्योभन्दा बढी पनि उत्पादन आउन सक्छ, लिन सक्नुहुन्छ। अन्यथा कतिपय ठाउँको कतिपय किसानहरूको त 100% पनि नोक्सान भएको हामीले देख्यौँ प्रत्यक्ष।
7: भनेको अब यसै हप्ता पनि कतिपय किसानहरूको खेतमा चाहिँ चैते धान बाँकी होला, भित्र्याउन बाँकी नै छ होला, हरियै पनि कतिपय ठाउँमा होला, बाला झुलिरहेका होलान्, यस्तो रोगको चाहिँ सङ्क्रमण तपाईँहरूले पुष्टि गर्नुभयो, रोग चाहिँ देखिसक्यो, धेरै वर्ष पछाडि अहिले यसरी 81 ब्लास्ट रोग, नेक ब्लास्ट रोग भनेर मरुवा रोगकै रूपमा बुझौँ आयो भनेर भन्नुभयो, अब जो बचे खोचेको छ कसरी जोगाउने त?
6: हजुर, अब यो तपाईँको चाहिँ पहाडी क्षेत्रमा त नियमित हरेक वर्ष देखिने गरिएको जात रोग हो यो। अब जुम्ली मार्सी जस्ता जातहरूमा कतिपय सालमा सखापी हुने गरेर पनि नोक्सान गर्ने गरेको थियो, मध्य पहाडमा पनि जस्तो माछापुछ्री 3 जस्तो जातहरूमा कास्कीको त्यसले चाहिँ सखापी पनि पार्ने गर्छ कुनै वर्ष अनुकूल वातावरण 81 भइदिँदाखेरि। अब यो वर्ष अब अहिले चैते धानमा जुन देखियो यो चाहिँ पहिलोचोटि रिपोर्ट भएको यो स्केलमा, त्यसले गर्दाखेरि पनि अलिकति समस्या किसानहरूलाई धेरै नै मर्का परेको स्थिति देखियो। अब अहिले किसानहरू जसले अलिकति चैते धान ढिला लगाउनु भएको थियो, जसले अलिकति छिटो लगाउनु भएको थियो र उहाँहरूको उम्कियो जति उत्पादन लिनुभयो उहाँहरूले अब उत्पादन लिइसक्नुभयो होला, तर यो बिचमा जुन अब लगातार पानी परेपछि 4-5 दिनसम्म खडेरी जस्तो भयो, त्यसपछि ह्युमिडिटी चाहिँ घटेन तर तापक्रम अलिकति बढिदियो, ठ्याक्क त्यो चैते धानलाई उपयुक्त तापक्रम सबै म्याच गरेर यो रोग बढी देखियो। तपाईँको अब अलिकति ढिलो लगाउनु भएको किसानहरूको जसको भर्खर बाला निकाल्दै गरेको अवस्था छ, त्यो अवस्थामा चाहिँ उहाँहरूले अलिकति रासायनिक विषादी बाहेक अरू विकल्प त छैन। रासायनिक विषादी मुख्यत अहिले बजारमा आएको चाहिँ एउटा नेटिभो भन्ने छ फङ्गिसाइड, अर्को टिल्ट भन्ने पनि छ। टिल्टभन्दा पनि अझ नेटिभो इफेक्टिभ छ। अझ दुइटै मिलाएर अल्टरनेट गरेर मिसाएर होइन कि अब एक चार पाँच दिनको अन्तरालमा एकपटक नेटिभो अर्कोपटक टिल्ट अर्कोपटक नेटिभो गरेर तिन चारचोटि छर्किन छर्न सक्यो भने यसको चाहिँ नियन्त्रण गर्न सकिन्छ। तर अब कति ठुलो एरियामा छ, किनभने थोरै एरियामा छ भने उहाँले छरेर पनि वरिपरि सबै अरूको सघा भएको छ भने कन्ट्रोल हुन गाह्रो होला। त्यसले गर्दा अझै पनि यदि भर्खर दुध बस्ने अवस्था अथवा भर्खर फुल खेल्दै गरेको अवस्था कसैको छ भने अझै पनि किसानहरूले यो विषादी छर्न सक्नुहुन्छ। तर मलाई लाग्छ धेरै किसानहरूको चाहिँ अहिले सुकिसकेको अवस्था छ।
7: भनेपछि उत्पादनमा पनि फरक पर्ने जोखिम देखियो चैते धान बालीको?
6: पक्कै पनि। उत्पादन त अहिले हामीले जहाँ जहाँबाट रिपोर्ट भएको छ त्यो ठाउँको हेर्दाखेरि चाहिँ आधाभन्दा बढी उत्पादन, अब राष्ट्रिय रूपमा भन्दाखेरि चैते धानको चाहिँ उत्पादन बढी हुन्छ। बर्खे धानको अथवा नर्मल सामान्य अवस्थाको बर्खे सिजनमा खेती गर्ने धानको उत्पादन अहिले हाम्रो राष्ट्रिय औसत 4.1 टन प्रति हेक्टर छ भने चैते धानको मात्रै चाहिँ करिब 5 टनको हाराहारीमा 4.9-5 टनको हाराहारीमा हाम्रो उत्पादन छ। तर अहिलेको चैते धानको त्यो हाम्रो एरिया हेर्दाखेरि झन्डै आधाले उत्पादन घट्ने अनुमान चाहिँ हामी गर्न सक्छौँ।
7: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे। तपाईँले भने जस्तै चैते धानमा चाहिँ समस्या आयो, विशेष गरी रोग, तर मौसम कस्तो हुनु पर्थ्यो भनेर किसानलाई चासो छ।
6: यो सबैभन्दा तपाईँको सिंचित अवस्था हो, सिंचित अवस्थाको खेतमा यो रोगको अलिकति यसलाई व्यवस्थापन गर्न सक्ने अरू पनि तरिकाहरू, किनभने नियमित खेतमा पानीको व्यवस्था गर्न सकियो भने 8-10 सेन्टिमिटर पानी तलाएर राख्न सकियो भने यो रोगको समस्या अलिक कम गर्न अलिकति व्यवस्थापनमा अलिकति कम गर्न सकिने थियो। तर अब त्यो छैन, सुक्खा खेत छ, बाली त्यसै पनि अलिकति संवेदनशील भएको हुन्छ, फुल खेल्ने बेलामा झन् पानी चाहिएको हुन्छ। त्यही बेलामा अब तपाईँको आकाशबाट नियमित पानी परिरहेको छ, त्यसले ह्युमिडिटी चाहिँ बढायो, तर बोटलाई आवश्यक पर्ने पर्याप्त चिस्यान पुगेन, बोट चाहिँ संवेदनशीलै छ बिरुवा चाहिँ, त्यो अवस्थामा रोगको प्रकोप देखिनु स्वाभाविकै हो। अब सामान्यतया चैते धानमा अब हामीले अब मौसमलाई मात्रै दोष दिनु भन्दा मौसम त हाम्रो नियन्त्रणमा नभएको हुनाले मौसमलाई मात्रै दोष दिनु, किनभने यो त अनप्रेडिक्टेबल छ नि, हामीले अनुमान गर्न सकिन्न। त्यो हिसाबले चाहिँ हामीले नयाँ अलिकति रोग अवरोध रोग प्रतिरोधी जातहरू लगाउनतिर नै हामी किसानहरूलाई अनुरोध गर्न चाहन्छौँ।
7: त्यो भनेको अब आउँदो वर्षदेखि चाहिँ ध्यान दिनुपर्ने भयो।
6: अब यो वर्ष त अब जे हुनु भइहाल्यो यसको चाहिँ छैन, अब राज्यले सम्भव छ भने यसको क्षतिको राम्रोसँग आकलन गरेर किसानहरूलाई कसरी हुन्छ उचित क्षतिपूर्ति दिने, अथवा किसानहरूले पनि कसैले जसले अब बिमामा जोडिनु भएको छ अथवा अरू कुनै परियोजनाहरू मार्फत जोडिनु भएको छ भने परियोजनाबाट नि कुनै सपोर्ट होला कि होला, स्थानीय सरकारहरूले सपोर्ट गर्लान्, राज्यले सकेसम्म किसानहरूलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था चाहिँ हामीले फिल्डमा हेर्दा पायौँ। तर अर्को वर्षको लागि चाहिँ कम्तीमा यो अवस्था नआओस् भन्नको लागि अब मौसम हामीले सोचे जस्तो नहुन पनि सक्छ, हुन पनि सक्छ, अनुकूल वातावरण पनि होला, अर्को वर्ष रोग कति पनि नदेखिन पनि सक्ला, तर अब त्यो हाम्रो हातमा नभएको कारणले गर्दा हामीले गर्न सक्ने भनेको चाहिँ यो रोग अवरोधी नयाँ जातहरू, किनभने चैते धानको लागि थुप्रो जातहरू सिफारिस भएका छन्,
7: जस्तै
6: अब हरदिनाथ एक भन्ने जात छ, यो हुन त यो पनि 20-25 वर्ष पुरानो भइसक्यो, तैपनि अहिले पनि किसानहरूले हरदिनाथ एक जात चाहिँ व्यापक रूपमा लगाइराख्नु भएको छ र यसमा अहिलेसम्म यो रोग देखिएको छैन। यो छिटो पाक्ने जात हो, छिटो पाक्ने जात भएको हुनाले यसको दुईवटा फाइदा छन्। एउटा तपाईँको कुनै समय धेरै सुक्खा पऱ्यो भने पनि यसले तपाईँको त्यो फुल खेल्ने बेलामा भएको जुन सुक्खा खडेरीलाई चाहिँ जेठतिर पर्ने खडेरीलाई चाहिँ यसले छल्न सक्छ र उत्पादन लिन सक्छ यो छिटो पाक्ने भएको हुनाले। अर्को छिटो पाक्ने भएको हुनाले फाइदा के छ भने त्यो ठ्याक्क पाक्ने बेलामा अरू असारमा पाक्ने बेलामा चाहिँ निरन्तरको झरीले गर्दा राम्रोसँग सुकाउन नपाउने, राम्रोसँग पाक्न नपाउने समस्याबाट पनि यो चाहिँ अलिकति अगाडि त्यो मनसुन सुरु हुनुभन्दा अगाडि नै पाक्ने भावनाले त्यसबाट पनि बच्न सकिन्छ। त्यसले गर्दा यो हरदिनाथ एक चाहिँ एउटा राम्रो विकल्प हुनसक्छ। तर त्योभन्दा पनि अझ पछि आएका नयाँ जातहरू छन्, हरदिनाथ 4 छ, यो सुक्खामा पनि राम्रो हुन्छ। अर्को हरदिनाथ 6 छ, हरदिनाथ 6 चाहिँ तपाईँको मसिनो छ र यो चैते धान सामान्यतया किसानहरूले खेती गर्नलाई अलिकति कम रुचि राख्नुको कारण चाहिँ चैते धानको स्वाद चाहिँ त्यो गुणस्तर चाहिँ अलिकति कम भएर पनि हो, किनभने यो प्रायः सब मोटा धानहरू मात्रै छन्, मसिनो खालको धानहरू नभएको कारणले पनि हो। तर हरदिनाथ 6 चाहिँ मसिनो खालको छ र उत्पादन पनि राम्रो छ, यो राम्रो मूल्यमा बजारमा बिक्री हुनसक्ने भएको हुनाले हरदिनाथ 6 एउटा विकल्प राम्रो हुनसक्छ। त्यस्तै अर्को चैते 3, चैते 4, चैते 5 भन्ने जातहरू छन्, यिनीहरू पनि चैते धानको लागि राम्रो हुन जातहरू हुन्।
7: यो भयो किसानहरूले अब अर्को वर्ष माघ फागुन पछाडि चैते धान बालीको चाहिँ तयारी गर्दै गर्दाखेरि ध्यान दिनुपर्ने एउटा विषयलाई हामीले यो कुराकानीमा जोड्यौँ। खास गरी फागुन चैत यता र अहिले जेठको अन्तिमसम्म आइपुग्दाखेरि चैते धानमा किसानहरूले अरू केही गुनासा गर्नुभयो कि, नयाँ त्यस्ता यो रोग बाहेकका जोखिमहरू देखिए कि, अथवा अब भण्डारणसम्म पुग्दाखेरि के कुरामा चाहिँ ध्यान पुर्याउने त?
6: होइन, अरू त्यस्तो गुनासो त थिएन, यो वर्ष चैते धानको उत्पादन राम्रो हुन्छ भन्ने नै किसानहरूको आशा अपेक्षा थियो। तर चाहिँ अकस्मात यो महामारी आइदियो। अब जो किसानले जति उत्पादन लिनुभयो त्यसलाई चाहिँ अलिकति अब यो फेरि यो चैते धानको मुख्य समस्या नै किसानहरूले भोग्ने गरेको नियमित भोग्ने गरेको समस्या चाहिँ यो थन्क्याउने बेलामा पानी परिराख्ने भएको हुनाले कहिलेकाहीँ राम्रोसँग सुकाउन नपाउने, अनि पछि भण्डारणमा पनि छिटै बिक्री गर्न सकियो अथवा छिटै सुकाएर थन्काउन सकियो भने मात्रै यसलाई जोगाउन सकिने, नत्र भण्डारमा विविध समस्या भएको हुनाले जहिले पनि किसानको गुनासो त्यो रहने गर्छ। त्यसले गर्दा हामीले चाहिँ किसानहरूलाई के सल्लाह दिन्छौँ भने अलिकति दिन हेरेर घाम लागेको घमाइलो दिन पारेर राम्रोसँग सुकेपछि अनि चैते धान काट्नुहोस्। अरू त्यस्तो अब धेरै समस्याहरू किसानको गुनासो त्यति थिएन, यही रोग हो मुख्य अहिलेको समस्या।
7: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अब बर्खे धान बालीमा किसानले गर्नुपर्ने तयारीबारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
8: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
8: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो चैते धानबालीमा मरुवा रोग र रोग फैलिनुको कारणबारे कुराकानी। मनसुन भित्र नै तर्खरमा छ, धेरै किसान बर्खे धानबालीको तयारीमा हुनुहुन्छ। किसानले अब कस्तो तयारी गर्ने? फेरि नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
3: हजुर, अब अहिले ठ्याक्क अब हाम्रो बर्खे धान बालीको मुख्य नेपालको प्रमुख बाली बर्खे धान त्यसको पनि मुख्य सिजन बर्खे धान बालीको चाहिँ सिजन सुरु हुने बेला भएको छ। र अहिले सबैभन्दा ठुलो किसानले ध्यान दिनुपर्ने कुरा त अब बिउ नै हो। राम्रो उपयुक्त जातको बिउ बेलैमा जो गरेर त्यो लगाउने भन्ने हो। र यो वर्षको चाहिँ मौसमी पूर्वानुमान हेर्दाखेरि यो वर्ष चाहिँ हुन त अहिलेसम्म निरन्तर पानी परिरहेको छ, यो वर्ष राम्रो मौसम होला जस्तो सामान्य मान्छेलाई लाग्छ। तर विगतका वर्षहरूमा भन्दा अहिले चाहिँ जलवायु मौसमी पूर्वानुमानहरू चाहिँ अलि मिल्दै गएका छन्। र यो वर्षको पूर्वानुमानले के भन्छ भने सरदर भन्दा वर्षा कम हुने, तापक्रम बढ्ने, अधिकतम तापक्रम पनि न्यूनतम तापक्रम पनि बढ्ने र वर्षा कम हुने भनेर पूर्वानुमान गरिएको छ। र यो एलनिनो भन्छ, यो चाहिँ प्रशान्त महासागरबाट पूर्वी दक्षिण पूर्वी सागरबाट आउने पानी चाहिँ पानीयुक्त त्यो बाष्पयुक्त जलबाष्पयुक्त हावा जुन छ त्यो चाहिँ त्यसको कारणले गर्दा हाम्रो यो मौसममा परिवर्तनहरू आउने देखिएको छ। त्यसले गर्दा अलिकति किसानहरूले ध्यान दिनुपर्ने कुरा छ। हाम्रो नियमित जसको सिँचाइ छ उहाँहरूले चाहिँ नियमित सधैँ लगाउने समयमा नै धान लगाउनु धान खेतीको तयारी गर्न सक्नुहुन्छ। जसको सिँचाइ छैन आकाशीय खेतीमा भर पर्नुहुने किसान पर्नुपर्ने किसानहरूले चाहिँ यसमा अलिकति विचार गर्नुपर्ने छ। र धानको बियाड राख्ने बेलामा अब कस्तो किसिमको जातहरू खोज्ने लगाउने भन्ने कुरामा अलिकति ध्यान दिनुपर्ने छ। अब सुक्खा पक्कै पनि यसमा सुक्खा सिजन हुन्छ भन्ने पूर्वानुमान भइसकेको छ। त्यसले गर्दा सुक्खा सहने जातहरू सुक्खा एकदेखि लिएर सुक्खा छसम्मका जातहरू छन्, त्यसमा अलिकति बढी होइन सुक्खा दुई सुक्खा तिन जातहरू छन्। यसको बिउ हाम्रो राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र उहाँहरू मार्फत विभिन्न सहकारी कृषक समूहहरूले उत्पादन गरिराख्नु भएको छ, त्यहाँबाट हामी अझै पनि प्राप्त गर्न सक्छौँ। अहिले तराईमा धानको बियाड राख्ने बेला लगभग भयो, पाहाडमा पनि उच्च पाहाडमा त अब ढिला भइसक्यो। उच्च पाहाडको लागि केही जातहरू छन् जस्तो अलिकति सुक्खाको लागि छुम्रौँ भन्ने जात राम्रो छ उच्च पाहाडी 1500-1600 माथिको लागि। अब जुम्ला क्षेत्रको लागि चन्दननाथ 3 अलिकति राम्रो देखिएको छ। तर

0: पहाडी क्षेत्रको लागि, तराई क्षेत्रको लागि हजुरको चाहिँ अब मसिनोमा चाहिँ अब यो अहिले सबैभन्दा बढी चलेको हरिनाथ छ भन्ने जात छ। सुक्खाको लागि मैले अघि नै भने यो सुक्खा धान सुक्खा एकदेखि छसम्मको अलावा बहुगुणी धान एक र दुई भन्ने पनि छ तराईको लागि। अहिले यिनीहरूको पनि निकै माग छ, अब यसको बिउ पनि प्रशस्त मात्रामा उपलब्ध छ बहुगुणी दुई खास गरेर। यसमा सुक्खा र डुबान दुवै सहन सक्ने गुणहरू छ। अब हामीले सुक्खा हुन्छ भन्दा भन्दै पनि कहिलेकाहीँ अकस्मात आरी घुप्टी वर्षाहरू भइराखेको छ, अहिले पनि हामीले फिल गरेका छौँ। एकै आधी घन्टा 15 मिनट आधी घन्टा पानी पर्ने भरेर पानी पर्ने आधी घोप्टिए जस्तो, अनि ठ्याक्कै दिनभरि 2 दिन 3 दिनसम्म पनि त्यो डुबान हुने त्यस्तो अवस्था पनि देखिएको छ। त्यस्तो अवस्था आइहाल्यो भने पनि यो बहुगुणी धान एक दुई राम्रो छ। अर्को डुबान सहने जातहरू पनि छन् केही, जस्तो गङ्गा सागर एक गङ्गा सागर दुई भन्ने जातहरू छन्। त्यस्तै हजुरको चाहिँ अब यो सोना मसुली सबवान सामा मसुली सबवान भन्ने जातहरू पनि छन्, यिनीहरू डुबान सहने क्षेत्रको लागि पनि उपयुक्त हुन्छ। अब अलिकति असिन्चित खालको क्षेत्रको लागि राधा 12 राधा 4 अलिक पुरानो हो तैपनि राधा 13 14 यी जातहरू उपयुक्त छन् भने जतिखेर पनि हामीले चाहेको बेलामा सिँचाइ गर्न सक्ने ठाउँको लागि चाहिँ अहिले हरिनाथ 6 हरिनाथ 5 तरहरा 2 यी जातहरू मसिनो पनि राम्रो छ। बासमतीमा तपाईँले सुगन्धित धान 1 छ, स्थानीय जातहरू पनि छन् कतिपय, जस्तो ललका बासमती शुद्धोधन काला नमक यी जातहरू छन्, बढी मूल्यमा बिक्री गर्न सकिन्छ। मुख्यतः अहिले उपयुक्त जातको आफ्नो क्षेत्रलाई सुहाउँदो जातको चाहिँ बिउको जो गर्ने नै सबभन्दा महत्त्वपूर्ण कुरा हो किसानले।
1: ओ डाक्टर घिमिरेज्यू, तपाईँले बर्खे धान बालीको खेती तयारी गर्नु पूर्व चाहिँ अलिकति जात छनौटमा चाहिँ किसानले ध्यान दिनु पर्यो भनेर भन्नुभयो। अघि हामीले चैते धानको प्रसङ्ग जोड्यौँ र कतिपय जिल्लामा चाहिँ रोग लागेको चाहिँ सन्दर्भलाई पनि जोड्यौँ। अब त्यो रोग लागेको क्षेत्र पनि छ, अब लगत्तै किसानहरूले चैते धानबाट त लाभ लिन सक्नु भएन, जसले समस्या भोग्नुभयो बर्खे धानको तयारी गर्नुहुन्छ, त्यो ठाउँको जग्गा जमिन त्यो रोगग्रस्त ठाउँ जमिनलाई जुन उपयोग गर्नुपर्ने हो, अब चाहिँ के कुरामा ध्यान दिएर बर्खे धान बालीको चाहिँ तयारी गर्ने त?
0: बर्खे धान बालीको लागि त्यही त मैले भने, पहाडी क्षेत्रमा जहाँ अहिले तल्लो पहाडमा यो टारहरूमा जुन चैते धानमा मरुवा रोग देखियो त्यो ठाउँमा उहाँहरूले चाहिँ यो परालहरूलाई अलिकति राम्रोसँग व्यवस्थापन जता पायो उता फालिदिनु भएन, किनभने त्यहाँ प्रशस्त मात्रामा यो मरौ रोगका जीवाणुहरू बसिराखेको हुन्छ, त्यो बर्खे धानमा पनि सर्न सक्ने हुन्छ। हुन त अब त्यो ठाउँमा बर्खे धानको बेलामा अलिकति तापक्रम चाहिँ बढी हुने भएको हुनाले अब सुरुमा तपाईँले अब वनस्पतिक चरणमै अब त्यो गाँझ हाल्ने बेलामै पातहरूमा पनि त्यसको लक्षण देखिनुभयो भने हामीले नियन्त्रणका उपायहरू रासायनिकतिर पनि हामी जान सक्छौँ। होइन भने एकैचोटि फुल खेल्ने बेलामा देखियो भने पनि रासायनिक नियन्त्रणको उपायहरूमा जानुपर्ने जरुरी छ। मुख्यतः अहिले पहाडी क्षेत्रमा त्योभन्दा यो तल टारभन्दा माथि मध्य पहाड उच्च पहाडहरूमा चाहिँ बढी समस्या हो यो बर्खे सिजनमा मरुवा रोगको। तराईतिर यो मरुवा रोगको त्यति समस्या हुँदैन किनभने तापक्रम बढी हुन्छ, त्यसले गर्दा तराईमा त्यति समस्या हुँदैन। किसानहरूले अब अरू अब ध्यान दिनुपर्ने भन्ने कुरा त अब मैले
1: तपाईँले भने जस्तै जग्गा जमिनको चाहिँ व्यवस्थापनमा एउटा ध्यान दिने, त्यसै गरी खेतको आफ्नो भू बनोट क्षेत्र चाहिँ कस्तो छ त्यही अनुसारको चाहिँ बिउ छनौट गर्ने, यो आवश्यकता चाहिँ किन पर्ने हो?
0: होइन यो त अब किनभने हरेक जात अब हामीले परीक्षण गरेर कुन हावापानीको लागि यो जात उपयुक्त छ भनेर धेरै वर्ष परीक्षण गरेर यो जात सिफारिस गरेका हुन्छौँ उन्मोचन गरेका हुन्छौँ। त्यो हिसाबले हामीले जुन हावापानीको लागि भनेर सिफारिस गरेको छ त्योभन्दा अरू क्षेत्रमा लगाउने बित्तिकै यसमा विविध समस्याहरू आउन सक्छन्, हामीलाई समस्या भएको आइराखेको कारण पनि त्यो हो। धेरै पुरानो जातहरू अथवा गलत ठाउँमा प्रयोग भएको कतिपय अब तराई क्षेत्रको लागि सिफारिस भएका वर्णशङ्कर धानहरू किसानहरूले किनेर एग्रोभेटबाट किनेर पहाडतिर पनि लगाइराख्नु भएको अवस्था छ, त्यस्तो अवस्थामा अकस्मात यस्तो समस्याहरू आउन सक्छ। यो त एउटा रोगको समस्या भयो, यो बाहेक अरू थुप्रै अन्य समस्याहरू पनि हुनसक्छन्, त्यसले गर्दाखेरि जात छनौटमा त पक्कै पनि ध्यान दिनु परिहाल्यो। अर्को चाहिँ अब धान बाली पक्कै पनि अब यो बर्खे बाली हो, यसले बढी पानी मन पराउँछ बढी मलजल मन पराउँछ, अब त्यो कति त्यो मलजल सहन सक्ने मल कति सहन सक्ने जात छ यसको सिफारिस मलको मात्रा उपयुक्त मात्रामा राम्रोसँग जग्गा तयार गरेर सन्तुलित रूपमा रासायनिक मल पनि प्रयोग गर्न

0: सक्यो, गोबर मल पर्याप्त मात्रामा प्रयोग गर्न सकियो भने बिरुवा चाहिँ स्वस्थ हुन्छ, रोगसँग लड्ने क्षमता बढ्छ, किसानहरूले अलिकति नयाँ जात त्यसै पनि रोग प्रतिरोधी हुन्छ, त्यो सबै कुराहरू एकीकृत रूपमा गर्नुपर्ने हुन्छ।
1: एकीकृत व्यवस्थापन, किसानहरूले ध्यान दिनुपर्ने कुरा, राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले यो कुराकानीमा जोड्नुभयो। अब चैते धान प्राय किसानहरूले थन्काइसक्दा, भण्डारण गरिसक्दाखेरि बर्खे बालीको धान रोपाइँ गर्नुपर्ने अवस्था छ, मनसुन ढिलो चाँडो भित्रिएला, कति लामो अवधिसम्म चाहिँ क्षेत्रगत रूपमा चाहिँ अब रोपाइँ गर्ने कामलाई चाहिँ निरन्तरता दिन सकिएला त?
0: हजुर, यो पनि अब धेरै, किनभने हामीले बर्खे बाली भनेको असारमा अथवा साउनमा रोप्ने अनि कार्तिक मङ्सिरमा काट्ने हाम्रो परम्परागत जुन थियो, अहिले नयाँ जातहरूले गर्दा नयाँ जातहरू पहिलाभन्दा छिटो पाक्ने, त्यसको बाली चक्र, त्यसको बाली अवधि छोटो भएको कारणले गर्दा कतिपय जातहरू चाहिँ हामीले अलिकति पछाडिसम्म पनि खेती गर्न सक्छौँ। हुन त समग्रमा धान खेती अब नेपालमा बर्खे मात्रै नरहेर हामीले चैते धानको यत्रो कुरा गऱ्यौँ, अर्को चाहिँ पहिला हाम्रो अलिकति तल्लो पहाड टारहरूमा चाहिँ घैया धान खेतीको पनि चलन थियो, अहिले घैया धान चाहिँ गन्जाउने अवस्थामा छ, त्यसमा पनि यो मरुवा रोगको समस्या कता कति, हिजो मलाई चाहिँ हाम्रो धादिङको साथीहरूले चाहिँ सल्यान टारमा धेरै घैया खेती हुन्छ, त्यहाँबाट स्याम्पलहरू पठाउनु भएको थियो, त्यसमा चाहिँ ध्यान दिनुपर्ने छ भने अब यो बर्खे सिजनमा हामीले रोप्ने भनेको चाहिँ अब अहिले उपयुक्त बिउ राख्ने बेला हो, तर हामीले तराई क्षेत्रमा यदि मौसम ढिला हुन गयो भनौँ न, अब यसरी नै पानी पर्ने क्रम रहिराख्यो भने त हामी एउटा अनुमान गर्न सकौँला, समयमै रोप्न सकिन्छ भनेर, अब हाम्रो चाहिँ भोलि सुक्खा खडेरी राम्रै पर्यो अथवा चाहिँ हाम्रो ट्युबवेलबाट पनि पानी आउन नसक्ने अवस्था आयो भने त्यसको अवस्थामा चाहिँ हामी त्यसलाई रोप्ने कामलाई चाहिँ हामी एक महिनासम्म पनि पछाडि सार्न सक्छौँ, भनेको साउनको अन्तिमसम्म रोपाइँ गर्न सकिन्थ्यो भने भदौको 15 पनि रोप्न सकिने नयाँ जातहरू छन्, जुन छोटो अवधिमा तयार हुने जातहरू छन्, त्यसलाई हामी साउनको आधा आधी अथवा साउनको 15-20 पनि बिउ राखेर भदौको 10-15 पनि रोप्न सकिने अवस्था छ। तराईको लागि भने पहाडको लागि चाहिँ हामी साउनभरिमा रोप्न सक्छौँ, साउनको अन्तिमसम्ममा, त्यसको लागि साउनको सुरु पहिलो हप्तासम्म बियाड राखिसक्नुपर्छ। सामान्यतया बियाडमा हामीले अहिले नै बियाड राख्यौँ, जेठमै बियाड राख्यौँ, तर रोप्ने बेलामा पानी भएन, त्यसले गर्दा हामीले 2 महिनाभन्दा बढीको बिउ रोप्नुपर्ने अवस्था आयो भने एक त त्यो रोप्न नै नपाउने अवस्था हुनसक्छ, बिउ त्यतिकै खेर जानुपर्ने अवस्था हुनसक्छ भने, अर्को रोप्नलाई भरेर पानी आइयो र रोपिहालियो भलसपेर भने पनि त्यसको उत्पादकता चाहिँ घट्छ, किनभने बिरुवा चाहिँ हामीले 20-25 बिरुवा सबैभन्दा उपयुक्त भन्छौँ, त्यो हिसाबले पनि हामीले अब मौसमको पूर्वानुमानलाई हेरेर, सामान्यतया अहिले 1 हप्ता 15 पूर्वानुमान भइराखेका हुन्छ, त्यो हेरेर पनि हामीले बियाड राख्नलाई हतारिनु हुँदैन, आफ्नो जात कति छिटो पाक्छ, आफूले लगाउन खोजेको जात, जस्तो कोमल बासमती 16 जस्तो जात हो भने अरूभन्दा 1 महिनै छिटो पाक्छ, त्यसले गर्दा 1 महिना ढिलो बिउ राख्दा केही समस्या हुँदैन है। हरदिनाथ 1 त्यस्तै छिटो पाक्छ, 1 महिना ढिलो बिउ राख्दा पनि, मैले यो हरदिनाथ 1 जस्ता जातहरूको केसमा जुन मैले भने भदौको 15 पनि रोप्न सकिन्छ भनेको चाहिँ त्यो छिटो पाक्ने जातहरूको केसमा, तर सामान्यतया ढिलो पाक्ने जातहरू अथवा 4 महिना 5 महिना 130 दिनदेखि 140 दिन लाग्ने जातहरूलाई चाहिँ साउनको अन्तिमसम्ममा रोपिसक्नुपर्छ तराईको लागि, पहाडको लागि हो भने साउनको 15 उच्च पहाडको लागि हो भने त असारमा सन्तसम्म रोपिसक्नुपर्छ।
1: डाक्टर घिमिरेज्यू, तपाईँ हामीले कुराकानी गर्दै गर्दाखेरि किसानहरूले पर्याप्त चाहिँ बुझ्न नसकेको पनि हुनसक्छ, मैले मेरो क्षेत्रमा चाहिँ कुन धानको चाहिँ जात लगाउँदा उपयुक्त होला, भोलिको मौसम कस्तो होला, 1 महिने मौसम अवधि कस्तो होला भनेर जानकारी लिन खोज्नुभयो, अझै विस्तृतमा चाहिँ बुझ्न खोज्नुभयो भने उहाँले चाहिँ कहाँ जाने, कसरी सल्लाह पाउने त?
0: हजुर, अब यो धान बालीकै लागि त हामीसँग नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम छ, सबैभन्दा उपयुक्त एउटा त्यहीँ नै बुझ्न सक्नुहुन्छ। अर्को चाहिँ अब हरेक पालिकामा कृषि प्राविधिकहरू हुनुहुन्छ, उहाँहरूसँग सम्पर्क गरेर उहाँहरूसँग बुझ्न सक्नुहुन्छ, उहाँहरूले अब सिधै यहाँहरूको जिज्ञासा समाधान गर्न तत्कालै सक्नु भएन भने उहाँहरूले चाहिँ अब नार्कमा अथवा चाहिँ जिल्लाको स्थित कृषि केन्द्रहरूमा सम्पर्क गर्न सक्नुहुन्छ, राष्ट्रिय धानबाली कार्यक्रममा सम्पर्क गर्न सक्नुहुन्छ, त्यहाँबाट पनि उहाँहरूले चाहिँ सल्लाह सुझाव लिन सक्नुहुन्छ। अर्को चाहिँ म के भन्छु भने, जस्तो नार्कको चाहिँ एउटा टोल फ्री नम्बर छ, हरेक शुक्रबार बेलुकी 4 बजेदेखि 6 बजेसम्म विभिन्न विषयका विज्ञहरूको टिम चाहिँ त्यहाँ प्रत्यक्ष फोन सम्पर्कमा रहन्छ। 11:35 नम्बरमा चाहिँ किसानहरूले सम्पर्क गरेर पनि आफ्नो समस्या, अब यो मेरो यो क्षेत्रको लागि यस्तो किसिमको हावापानीको लागि कुन जात उपयुक्त होला, त्यसको बिउ कहाँ पाउन सकिएला, अथवा के कुरामा ख्याल गर्नु पर्ला भन्ने कुराहरू चाहिँ जिज्ञासा राख्न सक्नुहुन्छ।
1: उसो भए त अहिले चाहिँ बिउ छनौट, जात छनौट र पूर्व तयारीमा चाहिँ किसानहरूले ध्यान दिनुपर्छ भनेर तपाईँले अघि कुराकानीमा पनि जोड्नु भएको छ। बिउ छनौट भयो, किसानले आफूलाई पुग्दो चाहिँ बिउ राख्नुभयो, अब त्यसमा थप भोलिका दिनमा चाहिँ रोग किरा नलागोस् अथवा बिउबाट जति क्षमतामा चाहिँ उत्पादन उत्पादकत्व हुनुपर्ने हो त्यसैलाई नै गुणस्तर कायम राख्न पर्ने हो भने त्यो बिउलाई उपचार गर्न आवश्यक पर्छ कि पर्दैन?
0: यो पनि महत्त्वपूर्ण, किनभने अहिले ठ्याक्कै बिउ राख्ने बेला भएको हुनाले धेरै ठाउँमा बिउ उपचार गर्न जरुरी छ। अब यो ढुसीनाशक, यो धेरै यसो धानबालीमा लाग्ने रोगहरू ढुसीनाशक रोगहरू छन्, त्यसले गर्दा यो ढुसीनाशक विषादीले चाहिँ उपचार गरेर बिउ राख्न सकियो भने यो रोग धेरै हदसम्म नियन्त्रण हुन्छ। त्यसको लागि सामान्यतया यो मेन्कोजेब भन्ने 50% ढुसीनाशक विषादी हुन्छ, यो बेबिस्टिन भनेर तपाईँहरूले बजारमा किन्न पाउनुहुन्छ। यो बेबिस्टिन 2-3 ग्राम 1 केजी बिउको लागि 2-3 ग्रामको दरले उपचार गरेर हामीले चाहिँ राम्रोसँग बिउमा त्यसलाई चाहिँ चलाएर सबैतिर मिल्ने गरेर मिसिनी गरेर त्यसलाई चाहिँ बियाडमा छर्न सक्यौँ भने यो ढुसीजन्य जीवाणुहरूले गर्दा लाग्ने रोगहरूको चाहिँ नियन्त्रण हुन्छ। अब अर्को चाहिँ हामीले धेरै पहिला धेरै वर्षदेखि भन्दै आएको के भने किसानहरूलाई बिउ राम्रै बिउ छानेर ल्याउँदा पनि कहिलेकाहीँ त्यसमा पर्याप्त मात्रामा गुणस्तरको कमी चाहिँ हुनसक्छ। कहिलेकाहीँ उमार शक्ति अब 100% नभए पनि 85% हुनुपर्ने भनेर हामी भन्छौँ, तर त्यसमा चाहिँ 85% उमार शक्ति नहुनसक्छ। त्यसले गर्दा यो सामान्यतया यो बिउ छानेर रोप्ने भन्ने एउटा प्रविधि छ, सामान्य प्रविधि हो। किसानहरूले जो साँच्चैको किसान हुन्छ उहाँहरूले चाहिँ झन्झट मान्नुहुन्न भन्ने लाग्छ मलाई। यो नुन पानीको घोलमा धानको बिउलाई डुबाएर अनि तैरिएका दाना, जस्तो सामान्यतया 3 लिटर पानीमा 1/2 केजी नुन घोल्ने, त्यसपछि त्यसमा चाहिँ 1-1 केजी गरेर त्यो बिउ डुबाउने, अनि तैरिएका पोल्टाहरू, तैरिएका बिउहरू, राम्रोसँग नपुष्टिएका बिउहरू, किनभने त्यो नुन पानीको घोलमा चाहिँ एकदम 100% स्वस्थ बिउ मात्रै थिग्रिन्छ, अरू चाहिँ तैरिन्छ कि, अस्वस्थ बिउहरू तैरिन्छ। त्यसले गर्दा त्यस्तो किसिमको थिग्रिएको बिउहरूलाई मात्रै, त्यो तैरिएको बिउहरूलाई फालेर थिग्रिएको बिउहरूलाई चाहिँ अर्को भाँडामा खन्याएर सफा पानीले चाहिँ 2-3 चोटि पखालेर अनि त्यसपछि त्यसलाई बियाडमा छर्ने गर्यो भने चाहिँ उमार शक्ति हामीले जति त्यो बिउ छर्या छौँ त्यसको 100% अथवा 95%भन्दा बढी उमार शक्ति पाइन्छ, र बिउ स्वस्थ पनि उम्रिन्छ, बेर्ना स्वस्थ हुन्छ, भोलि चाहिँ नर्सरीमै लाग्ने रोगहरू पनि कम हुन्छ। त्यो हिसाबले चाहिँ हामी, तर यो अहिले मैले बिउ जुन बेबिस्टिनले बिउ उपचार गर्ने भने यो नुन पानीमा को घोलमा डुबाएर पोटिला पोटिला जुन दानाहरू तल बस्छन् त्यो दानाहरूलाई फेरि पखालेर अनि छायामा सुकाएर त्यसपछि बेबिस्टिनले उपचार गर्नु पऱ्यो। पहिला बेबिस्टिनले उपचार गरिसकेपछि नुन पानीको घोलमा डुबाउनु चाहिँ भएन।
1: यसरी पनि ध्यान दिन सक्ने हो किसानहरूले। कुराकानीमा हुनुहुन्छ वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरे। हामीले आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा विशेष गरी अहिले भइरहेको चैते धानको अवस्था, अहिले रोग सङ्क्रमण क्षेत्रमा चाहिँ किसानहरूले गर्नुपर्ने उपाय, सावधानीका कुरा, र अब तयारी गर्दै गर्दाखेरि बर्खे धान बालीका लागि के कुरामा चाहिँ ध्यान दिने भन्ने विषयमा चाहिँ कुराकानी गरिरहेका छौँ। पानी कम पर्न सक्ला भन्ने एउटा पूर्वानुमान अनुसार चाहिँ धानको बिउ छनौट, जात छनौटमा चाहिँ तपाईँले कुरा जोड्नुभयो। सुक्खा क्षेत्रमा त्यही अनुसार चाहिँ तयारी गर्नुपर्ला भनेर पनि व्यवस्थापनका कुराहरू जोड्नुभयो। अब किसानहरूले उत्पादन बढाउनु छ, सरकारको लक्ष्य पनि सकभर रासायनिक मललाई चाहिँ सन्तुलित प्रयोग गरेर धान बालीबाट चाहिँ अधिकतम उत्पादन लिनुपर्नेछ भनेर भनिरहेको हामी पनि सुन्छौँ। खास गरी सन्तुलित मलको चाहिँ प्रयोग, धानका लागि मल अत्याधिक मात्रामा चाहिने हुन्छ, रासायनिक मल नपाउने अवस्थाहरू, किसानका गुनासाहरू उत्तिकै हुन्छन्। के छन् होला किसानलाई विकल्प, उत्पादन उत्पादकत्व सबै बढाउन तपाईँहरूले भन्दै आएको पनि लक्ष्य पुरा गर्न?
0: यो धेरै महत्त्वपूर्ण कुरा हो वास्तवमा। अब यो भन्नलाई जति सजिलो छ गर्न पुर्याउन गाह्रो नै छ, किनभने हाम्रो पहाडतिर त अझै पनि हाम्रो एकीकृत कृषि प्रणाली भएको हुनाले पशुपालन गर्ने अझै पनि हुनुहुन्छ कतिपय किसानहरू। अब तराईतिर बिस्तारै पशुपालनको ऊ कम भइसक्यो र अब गोरु भनेको एउटा मिनी ट्र्याक्टर अथवा पावर टिलर, मल भनेको चाहिँ बारीमा चराले बिस्ट्याए मात्रै देखिने जस्तो स्थिति आयो। त्यसले गर्दा तैपनि भन्नलाई चाहिँ अब हामी के भन्छौँ भने यदि उपलब्ध छ भने अब अहिले कतिपय नजिकमा पशु फार्महरू पनि हुनसक्छन्, त्यहाँबाट पनि प्राप्त गर्न सक्नुहुन्छ अथवा आफ्नै बारीमा भएका विभिन्न झारपात पतिङ्गर कुहाएर पनि कम्पोस्ट मलहरू बनाउन सक्नुहुन्छ। उपलब्ध छ भने हामीले प्रति कट्ठा 200 केजी अथवा प्रति रोपनी 300 केजीको दरले गोबर मल प्रयोग गर्ने भन्छौँ, सबैभन्दा राम्रो विकल्प त्यो हो।
1: त्यो भनेको उपलब्ध छ भने,
0: उपलब्ध छ भने, उपलब्ध छैन त्यो भने पनि अब अरू कतिपय अवस्थामा यदि सम्भव छ भने विभिन्न बायो फर्टिलाइजर अथवा जैविक मलहरू पनि छन्, त्यसमा जीवाणु मल पनि भन्छौँ, एजेटोब्याक्टर भन्ने छ, अर्को फस्फोरस घोलक ब्याक्टेरिया भन्ने छ, यिनीहरू चाहिँ यो 20 ग्राम प्रति केजी बिउको दरले उपचार गरेर पनि हामी छर्न सक्छौँ भन्ने छ। अब त्यसलाई फेरि बेर्नामा पनि एकचोटि उपचार गरेर बेर्नालाई पनि राम्रोसँग भिजाएर रोप्यो भने त्यो फस्फोरसको उपलब्धता चाहिँ बढ्छ माटोमा भन्ने छ। अझ अब भन्नुपर्दा चाहिँ अब हामीले माटोको यदि हामीले जाँच गरेका छौँ र माटो धेरै नै अम्लीय छ भने, अब सामान्यतया माटो यो धान बालीले चाहिँ अम्लीय माटो नै मन पराउँछ, सामान्य जस्तो अब 7 पिएच भएको माटो भनेको चाहिँ तटस्थ माटो हो, 7 भन्दा बढी जति बढी पिएच भयो उति क्षारीय हुन्छ, जति कम भयो उति अम्लीय हुन्छ। धान बालीले मन पराउने भनेको 5 देखि 6.5 सम्मको पिएच भएको माटो अथवा हल्का अम्लीय माटो चाहिँ धान बालीले मन पराउँछ। यदि 5 पिएच अथवा त्योभन्दा कम पिएच भएको माटो छ भने चाहिँ कृषि चुन प्रयोग गर्नको लागि म किसानहरूलाई सल्लाह दिन्छु। कृषि चुन चाहिँ प्रति रोपनी तपाईँको 150 देखि 200 केजी कृषि चुन प्रयोग गरियो भने यो अम्लीय माटो 5 पिएच भएको अथवा त्योभन्दा अम्लीय माटोलाई चाहिँ निर्मलीकरण गर्नलाई सहज हुन्छ। त्यो बाहेक रासायनिक मल सन्तुलित रूपमा राख्ने त छँदैछ, म त्यो पनि भनिहालेँ। जस्तो रोपनीको हिसाबले हामीले भन्दाखेरि एक रोपनीमा 12 केजी युरिया, 5 केजी डिएपी, 4 केजी पोटास र अहिले हामीले युरिया डिएपी पोटास सँगसँगै यो जिङ्क र बोरेक्स भन्ने पनि मलहरू जिङ्क र बोरन तत्त्वको लागि दिनुपर्ने अवस्था छ। पहिला हामी जिङ्क बोरनको कुरा गर्दैनथ्यौँ, अहिले जिङ्कको बोरनको कारणले पनि विभिन्न समस्याहरू आउने भावनाले यो दिनुपर्ने छ। तर हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने यो युरिया मल जुन मैले 12 केजी भने, युरिया मल चाहिँ अरू डिएपी पोटास र अरू जिङ्क बोरेक्स यिनीहरू चाहिँ जग्गा तयारी गर्ने बेलामा दिने हो रोपाइँ गर्नुभन्दा पहिले नै। तर युरिया चाहिँ 3 भाग लगाउने, 12 केजी हो भने 4-4 केजीको दरले 3 भाग लगाउने अथवा 5-5 केजी 10 केजी पछि राखेर 2 केजी चाहिँ रोपाइँ गर्ने बेलामा अरू डिएपी पोटास सँगसँगै मिलाएर माटोमा छर्न सकिन्छ। र त्यो 2 भाग जुन हामीले राखेका छौँ त्यो चाहिँ पहिलो गोडाई गर्दा अथवा रोपेको 20-25 दिन 30 दिनभित्र र दोस्रो गोडाई गर्दा अथवा 2 महिनाभित्र 50 देखि 60 दिनभित्र हामीले युरिया टप ड्रेस गऱ्यौँ भने एक त त्यो युरिया सबै बिरुवाले चाहिँ राम्रोसँग लिन सक्छ, खेर जान पाउँदैन, पानीले बगेर जान पाउँदैन अथवा लिचिङ भएर जमिन मुनि त्यसरी जानु पाउँदैन, त्यो राम्रो हुन्छ भने अर्को यसरी स्प्लिट गरेर युरिया दिँदाखेरि चाहिँ रोगहरू जुन मरुवा रोग लगायत अरू पनि जो रोगहरू लुसिजन्य रोगहरू लाग्ने चाहिँ समस्या पनि कम हुन्छ। एकैचोटि धेरै युरिया पऱ्यो भने यो रोगको प्रकोप बढी हुन्छ, त्यसले गर्दा सन्तुलित मात्रामा खास गरेर पोटास मल चाहिँ किसानहरूले हाल्ने चलन हुँदैन, त्यो चाहिँ छुटाउनै हुँदैन। र अहिले मैले जिङ्क र बोरेक्स पनि भने, मल भन्ने बित्तिकै युरिया मात्रै हो, रासायनिक मल भनेको युरिया पाएँ मल पाएँ भने जस्तो जुन किसानको सोचाइ छ त्यो चाहिँ त्यो बुझाइलाई अलिकति परिवर्तन गर्नु पऱ्यो। सन्तुलित रूपमा रासायनिक मल उपलब्ध भएसम्म प्रयोग गर्नु पऱ्यो, उपलब्धै भएन भने त अब के गर्न सकिन्छ र हामीले जति फल्छ त्यति खाने हो होइन। त्यही
1: तराईमा चाहिँ विगतको एउटा अभ्यास पनि थियो, धैँचा भनेर पनि सुनिन्थ्यो, अरू चाहिँ सेउला पात पतिङ्गरको चाहिँ मल बनाएर कुहाएर राख्ने भन्ने पनि चलन थियो। अब कतिपय चलनहरू त हराइ पनि सके, तपाईँले अघि भने जस्तो गोबर मल पाउनै कठिन हुने अवस्था आइसकेको छ। यस्ता विकल्पहरू यो बर्खे धान बालीमा चाहिँ के कस्ता छन्, ती अभ्यासहरू गर्न सकिने अवस्था कति प्रभावकारी छ त?
0: यो पनि राम्रो कुरा तपाईँले सम्झाउनु भयो। मैले अब धैँचाको कुरो चाहिँ यहाँ हामी चैते धानको कुरा गर्दै थियौँ, त्यसपछि तुरन्तै बर्खे धान लगाउनु पर्ने भावनाले मैले त्यो नजोडेको हो, तर यदि किसानहरूसँग कम्तीमा 2 महिना अथवा 1.5 महिनाको अवधि छ, जग्गा खाली जग्गा छ भने धान लगाउनुभन्दा अगाडि जस्तो गहुँ तराईतिर गहुँ खेती गर्नुभएको किसानहरूले चैतमा चाहिँ गहुँ काट्नुभयो, वैशाख जेठ यदि उहाँहरूसँग खाली छ भने गहुँ काट्ने बित्तिकै डैँचा छरिदिन सक्नुहुन्छ। डैँचा चाहिँ तपाईँको हरियो मल एउटा राम्रो स्रोत हो हरियो मलको रूपमा, र धान रोप्नुभन्दा ठ्याक्क त्यो धानको लागि जग्गा तयारी गर्नुभन्दा अथवा हिल्याउनुभन्दा अगाडि चाहिँ त्यसलाई जोतेर माटोमा मिलाएर राम्रोसँग मिलाएर त्यसपछि त्यो चाहिँ कुहिन्छ, एक हप्तामा कुहिहाल्छ। त्यो हिसाबले पनि गर्न सक्नुहुन्छ, राम्रो स्रोत हो हरियो मलको। तर अब ढैँचामा केही छ, किसानहरूले किन ढैँचा कम खेती गर्दै, हामीले जति धेरै वर्षदेखि भन्दा भन्दै पनि अब किन किसानहरूले त्यति पर्याप्त मात्रामा यसलाई चाहिँ ग्रहण गर्नुभएको छैन भन्दाखेरि, यो ढैँचाको चाहिँ एउटा समस्या, एक त त्यो जग्गा खाली, अब पहाडी क्षेत्रमा त सम्भवै भएन किनभने कतिपय किसानहरूले बसन्ते मकै लगाउनु भएको हुन्छ, ठ्याक्क मकै काटेपछि धान रोप्नलाई भ्याइ नभ्याइ हुन्छ, त्यहाँ अब अर्को बाली लगाउने ठाउँ हुँदैन, एक हप्ता पनि टाइम हुँदैन। गहुँ नै पनि पहाडमा अब ढिलो पाक्छ, त्यसले गर्दा गहुँ पछि पनि भ्याउँदैन। तराईमा पनि भ्याउँथ्यो, तर त्यो ठ्याक्क त्यो ढैँचालाई माटोमा मिलाउनलाई, ढैँचा कुहिनको लागि पनि अलिकति माटोमा प्रशस्त मात्रामा चिस्यान चाहिन्छ, त्यसले गर्दा त्यो माटोमा पानी पर्याप्त मात्रामा छैन भने ढैँचा अलिक ठुलो भइसकेको ढैँचाहरू कुहिनलाई गाह्रो हुन्छ, काम गर्न अलिकति झन्झट मान्नुहुन्छ किसानहरूले, त्यो कारणले हो। नत्र ढैँचा चाहिँ अति राम्रो हरियो मलको स्रोत हो, ढैँचा जस्तै अर्को सनाई भन्ने बाली छ, त्यस्तै छिटो
1: एजोला भन्ने पनि सुनिन्थ्यो,
0: एजोला भन्ने चाहिँ तपाईँ एजोलालाई पनि हामीले हरियो मलकै रूपमा लिन्छौँ, एक किसिमको यो लेउ जस्तै हो, यो चाहिँ यसको लागि पानी निरन्तर पानी तालिराख्ने स्रोतमा चाहिँ हामीले एजोलाको बिउ राखिदिएर त्यसले चाहिँ माटोको उर्वरा शक्ति बढाउनलाई, धान बालीलाई उत्पादन बढाउनलाई सहयोग गर्छ।
1: भनेको विकल्पहरू सक्ने किसानका लागि छन्,
0: विकल्पहरू छन्।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालको हामी अन्तिमतिर पनि छौँ। नारको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे आजको यो कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले यसभन्दा अगाडि कार्यक्रमको सुरुवातमा चैते धान र अहिले किसानले भोग्नु परेको समस्या, त्यसै गरी पछिल्लो चरणमा चाहिँ अब बर्खे धान बालीको लागि गर्नुपर्ने तयारीमा चाहिँ केन्द्रित रहेर कुराकानी जोड्यौँ। जलवायु परिवर्तनका कुरा र यसका चाहिँ प्रभावका कुराहरू किसानहरूले पनि भोग्नु भएको छ भनेर चाहिँ तपाईँले जोड्नुभयो। धानमा चाहिँ बर्खे चैते यो जुन दुवै खालको चाहिँ धान बाली हुन्छ, त्यस्तो अरू चाहिँ समस्याहरू के देखिएका छन् र किसानले चाहिँ अबका दिनमा कस्तो पूर्व तयारी गर्ने?
0: यो धानमा देखिन सक्ने दुईवटा अब हामी भनौँ न अब जैविक र अजैविक मुख्य समस्याहरू भनेका तनावहरू, अब हामीले चाहिँ अनुसन्धानको हिसाबले भन्दाखेरि एउटा जैविक तनावहरू भन्ने हुन्छ, त्यो चाहिँ रोग किराहरू भए होइन, अर्को अजैविक तनावहरू हुन्छन्, त्यो भनेको सुक्खा भयो अथवा खडेरी भयो, बढी पानी अथवा डुबान भयो, कम तापक्रम अथवा चिसो भयो, बढी तापक्रम हिट भयो, यस्ता कुराहरू चाहिँ हामी अजैविक जुन जैविक स्रोतबाट नभइकन अरू वायुमण्डलीय कारणले गर्दा तापक्रम र वर्षामा आउने फरक भेरिएसनले गर्दाखेरि बिरुवालाई पर्ने समस्याहरू भयो, यी जैविक अजैविक दुवै किसिमका तनावहरूले बिरुवालाई चाहिँ दुःख दिन्छन् र धानबाली पनि त्यसबाट अछुतो रहँदैन। मुख्य चाहिँ धानबालीको समस्या भनेको चाहिँ अब यो सुक्खा, अब यो बर्खे बाली भएको हुनाले, बढी पानी मन पराउने बाली भएको हुनाले अब उपयुक्त समय समयमा पानी पर्दैन, हाम्रो चाहिँ सिँचाइको व्यवस्था छैन भने सुक्खा नै खडेरी नै प्रमुख समस्या हो। त्यसको लागि मैले मुख्य अब रोग आइसकेपछि भन्दा पनि अब रोग लाग्न नै नदिने भने जस्तै अब यो सुक्खा खडेरी परिसकेपछि के गर्ने भन्नुभन्दा पनि पहिले नै सुक्खा सहने खालका जातहरूको बिउ व्यवस्था गर्नलाई मैले अनुरोध गरेँ। अर्को अब कोही किसानहरूले अब किसानहरूलाई त आर्थिक रूपमा चाहिँ फाइदा भयो भने उहाँहरूले धान नलगाइकन अरू बालीहरूमा पनि त जान सक्नुहुन्छ नि, धेरै सुक्खा भएको अवस्थामा किसानहरूले ध्यान दिनुपर्ने वैकल्पिक बालीहरू पनि छन्। यदि साँच्चै नै अहिले फोरकास्टिङ गरे जस्तै अथवा त्योभन्दा पनि ठुलो खडेरीको अवस्था आयो र किसानहरूले बियाड राख्नै सक्नु भएन अथवा बियाड राखे पनि रोप्न सक्ने अवस्था नै भएन भने पनि, मैले जुन अघि भने छिटो पाक्ने जातहरू त भदौको 15 पनि रोप्न सकिन्छ भने तराईतिर, त्यो अवस्था पनि नभएको स्थिति आयो भने चाहिँ हामीले भदौ महिनासम्म पनि रोप्न सक्ने केही वैकल्पिक बालीहरू छन् जसबाट त्यो बालीहरू खेती गरेर किसानहरूले लाभ लिन सक्नुहुन्छ। जस्तै मकै छ तपाईँको अरुण 2-4 अरुण 6 यी चाहिँ छिटो पाक्ने 90 दिनमा पाक्ने बालीहरू हुन्। तपाईँको भदौको अन्तिमसम्म पनि रोप्नुभयो भने किसानले 2 महिनामा 2.5 महिनामा हरियो घोगाको रूपमा बेचेर आम्दानी लिन सक्नुहुन्छ। अर्को चाहिँ बोडी छ, बोडीका चाहिँ तपाईँको प्रकाश, सूर्य, गाजले बोडी भन्ने जातहरू छन्। हाम्रो राष्ट्रिय कोषेबाली अनुसन्धान कार्यक्रम खजुरा छ, त्यहाँबाट यसको बिउ पाउन सकिन्छ। यो बोडी चाहिँ 70-75 दिनमा तयार हुन्छ। किसानहरूले हरियो कोसा अथवा दानाको रूपमा पनि मङ्सिर पुसम्म तयार गरेर बिक्री गर्न सक्नुहुन्छ। अर्को मास छ, खजुरा मास भन्ने। रहर पनि यदि हिउँदमा गहुँ नलगाउने किसानहरूले खजुरा रहर 1 भन्ने रहरको जात पनि भदौभरिमा लगाउन सक्नुहुन्छ। त्यसबाट हाम्रो चैत वैशाखसम्ममा रहर तयार हुन्छ, अर्को धान बाली गर्ने बेलासम्म। त्यो बाहेक कोदो पनि छ, तराईमा तपाईँले यदि कोदोबाट पनि कोदो खेती गर्न चाहनुहुन्छ भने तपाईँको भदौ अन्तिमसम्ममा पनि कोदो चाहिँ सिधै छरेर अथवा नर्सरी राखेर पनि कोदो पनि रोक्न सक्नुहुन्छ। तर यसको लागि कम्तीमा यी जुनसुकै बालीहरू उम्रन सक्ने चिस्यान चाहिँ माटोमा हुनु पऱ्यो। त्यो हिसाबले एउटा किसानलाई आउने समस्या मुख्य त खडेरीकै कुरा हो। यसको वैकल्पिक बालीहरूको पनि वैकल्पिक जात सँगसँगै नयाँ उन्नत जात सँगसँगै वैकल्पिक बालीहरूको पनि मैले कुरा गरेँ। त्यो बाहेक अर्को समस्या भनेको रोकिरागो हो। रोकिरा चाहिँ ठ्याक्क सामान्यतया यो बालीमा यो रोग लाग्छ भन्ने कुरा थाहा छ। बिउ उपचार गरेर धेरै रोगहरू चाहिँ नियन्त्रण हुन्छन्। कतिपय अकस्मात आउने रोगहरूको लागि चाहिँ बेला बेलामा आफ्नो फिल्ड निरीक्षण गरेर किसानहरू चनाको भएर बस्नु पऱ्यो। केही आउने बित्तिकै सुसूचित आफू त्यसको बारेमा जानकारी लिने, सम्बन्धित प्राविधिकहरूलाई सम्पर्क गर्ने अथवा विज्ञहरूसँग सम्पर्क गर्ने, त्यसको उपायहरू खोज्ने काममा लाग्नु पऱ्यो। अब अरू व्यवस्थापन गर्न अब हामीले अनुसन्धानबाट भन्दा पनि अरू राज्यको तर्फबाट अब नीतिगत तवरबाट आउने सक्ने समस्याहरू छन्। त्यसको लागि अब नीतिगत पहल नै गर्नुपर्ने हुन्छ। अब समयमा मूल्यका कुराहरू होलान्, मूल्य निर्धारण गर्ने न्यूनतम समर्थन मूल्यका कुराहरू होलान् अथवा बजारीकरणका कुराहरू होलान्। अब गुणस्तरीय बिउ समयमा नपाउने समस्या पनि हुनसक्छ, अनि यी धेरै कुराहरू छन्। तराईको अहिले पनि बहुगुणी धान 2, हर्दीनाथ 6, त्यसपछि हर्दीनाथ 1 बिउहरू चाहिँ अहिले पनि सुक्खा धान 3 यिनीहरूको चाहिँ प्रशस्त मात्रामा बिउ स्टक छ भन्ने लाग्छ। किसानहरूले अब यही कुराहरूमा अलिक ध्यान दिनुभयो भने पक्कै पनि सहज हुनेछ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
3: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका ललितपुर

0: हामी सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
19: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
20: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
21: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
22: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
23: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने दिदी।
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, सुनै नहुने होइन के, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
1: हुन्छ
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र

0: पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
0: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
0: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
2: नमस्कार, नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
0: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
0: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबान बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएकै उता मोबाइल मैले लगेर जाने भइ कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थ्यो कि भनेर।
5: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु,
2: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब, डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ भा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: तपाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
14: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
15: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
16: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
18: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
18: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
18: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
18: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
0: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
0: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
19: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
22: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
19: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
22: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
19: चुरोट बिँडीको प्रयोग

0: पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी,
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो,
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौ। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
5: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यति पछि आएर पनि मलाई खबर दिनुभयो, अर्कै होला नि हजुरको बोल्ने मान्छे।
8: कहिलेकाहीँ त भइहाल्छ नि।
9: छिटो गर्नु, सुरु गर्नु पर्यो।

0: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञान।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
14: माया र सद्भावले मात्र बालबालिकालाई
13: नेपाल सरकार विज्ञापन बोर्ड
15: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
16: लो किन नि के भयो सन्चो भएन
15: होइन यतिकै जानै मन लागेन
16: यतिकै पनि हुन्छ
15: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
16: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
17: नमस्ते कति कामले पाल्नु भयो
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
17: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
15: हस् म्याडम
18: नेपाल सरकार विज्ञापन बोर्ड
9: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए अलिकति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
19: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
20: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
21: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
20: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
22: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
14: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
14: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
14: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
23: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
6: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
24: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेँ।

0: बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधी हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्यधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल, सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
10: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
22: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
23: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
22: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
23: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
22: ए हो र बाबु
23: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
22: ए
23: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
22: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
24: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
27: हो र, होइन होला त्यस्तो त।
28: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
27: के भएन मिस,
28: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
27: हुन्छ।
29: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
30: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
31: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
30: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
31: खै के गर्ने गर्ने दिदी।
32: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
33: हेलो
23: हेलो बहिनी, सन्चै छौ?
33: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
23: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
33: अनि हुलाकमा पो जानु?
23: हो नि, हुलाकमा जाऊ न।
33: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
23: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
33: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
23: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
33: ए, सहरमा मात्र होला नि?
23: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
33: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: के भयो? केको हल्लाखल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भन्ने रहेछ? के भयो
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
20: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
21: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
22: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
23: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
24: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
23: त
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।

0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुने नहुने होइन के, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि म।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा खोल्ने गाह्रो हुने यौन अङ्ग चिलाउने सेतो पानी बग्ने महिनावारीको समयमा अत्यधिक पेट दुख्ने ढाड कम्मर दुख्ने पाठे घर खसे जस्तो हुने पाठे घर खसेको कोखा दुख्ने स्तनमा गाँठा गुठी पलाएको स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे डिजिटल एक्सरे रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987

0: रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा
5: होइन सन्ध्या बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो तिमीलाई लागेको छैन
6: भोक त मलाई पनि लागेको छ नि बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो पेट पनि कस्तो खाली खाली भएको छ साह्रै भोक लागिरहेको छ जाऊँ न कतै नास्ता खान
5: ओली नास्ता पसल ओइ सन्ध्या उता हेर न ओली नास्ता पसलमा जाऊ है त
6: जाऊ जाऊ जहाँ भए पनि नास्ता खाने त हो नि
7: हजुर हामी कहाँ भेज चाउमिन अन्डा चाउमिन चिकन मोमो चिकन लेग पिस आलु परौठा अन्डा बर्गर चिकन चिल्ली ब्रेड पकौडा भेज पकौडा रोटी तरकारी रोटी मासु चिउरा मासु दुध चिया कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ
5: मिन बहादुर ओली सम्पर्क मोबाइल नम्बर 97618 36758
7: ओली नास्ता पसल रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा
3: नोट विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ
5: वाह नास्ता होस् त यस्तो
6: कस्तो
5: ओली नास्ता पसल जस्तो
8: ओ काकु कहाँ जान लाग्नु भयो बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर
9: ओ तेरासु कहाँ जाने अब तैँलाई खोज्दै आइरहेको छु
8: ओहो केही काम थियो कि काकु
9: अब कुरा के भने नि केटा बगालोसँग सल्लाह गरिदियो भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला त अलि तातो भातो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर
8: ओहो काकु तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ तपाईँ चिन्ता नगर्नुहोस् हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ बरु जाउँ हिँड्नु सँगै जाउँ
10: हाम्रा सेवाहरू हामी कहाँ सबै कम्पनीका सोलर सेट साउन्ड सिस्टम टिभी डिस होम वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ
3: प्रोपराइटर खबर कुमार घरती मगर सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000 न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा
11: अयनी बाबै कति दुखेको रात दिन दुखेको दुखै छ
5: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
11: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093998409।

0: कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
10: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
22: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
23: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
22: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
23: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
22: ए हो र बाबु
23: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
22: ए
23: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
22: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
24: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
27: हो र, होइन होला त्यस्तो त।
28: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
27: के भएन मिस,
28: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
27: हुन्छ।
29: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
30: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
31: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
30: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
31: खै के गर्ने गर्ने दिदी।
32: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
33: हेलो
23: हेलो बहिनी, सन्चै छौ?
33: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
23: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
33: अनि हुलाकमा पो जानु?
23: हो नि, हुलाकमा जाऊ न।
33: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
23: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
33: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
23: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
33: सहरमा मात्र होला नि?
23: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
33: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए
2: मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भन्ने रहेछ? के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थेँ।

0: ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने।
1: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अरूलाई भन्न पाइन्छ?
0: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौँ।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
9: हामीले अहिले गरेको

0: व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
8: तिन दिन भयो।
7: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, सुनै नहुने होइन के, सफा गरे भइहाल्यो नि।
7: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: सबैभन्दा पहिले मुख्य खबर। नवलप्रासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बल मिचाइबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12-13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिचाई गरेको विषय आजको प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ सत्रमा प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको सुरुमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्य गर्न नपाइनेमा उहाँको जोड छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले सांसद र संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ। त्यस्तै नेपाली काङ्ग्रेसका भरत बहादुर खड्काले राष्ट्र र राष्ट्रियताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल भारत बीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएको सूचना प्राप्त भएकोले त्यहाँ अवाञ्छित गतिविधि हुन नहुनेमा जोड दिनुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले नेपाली भूमि लिम्पिया दुरा लिपुलेक र कालापानी क्षेत्रको विषय कूटनैतिक माध्यमबाट समाधान खोजी नेपालमा समाहित गर्नुपर्ने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुसबु ओलीले नेपाल भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड दिनुभयो। राप्रपाको प्रमुख सचेतक समेत रहेकी ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव पनि दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि 31 गतेदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सि आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्किनुहुनेछ। यसअघि उहाँले गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले बाल सैन्य दुरुपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्द्वकालमा पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूरण अर्थात् क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्टसहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333 4935555।
6: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो काठमाडौँमा आजदेखि सुरु भएको इपानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने उहाँको भनाइ छ कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानुनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड छ अब विदेशको खबर अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक 2 घण्टाभन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसन लगायतको मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेका पत्ता लगाएको छ 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले 1 वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट एमसिआरआईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्वाले आएको छ अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यो प्रतिवेदनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका झण्डै 1,200 जना सहभागीका बीचमा अध्ययन गरेको थियो अध्ययनका लागि एमसिआरआईले सन् 2025 16 वर्ष मुनिका बाल बालिकाको लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क सङ्कलन गरेको जनाएको छ अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढाएको बताएका छन् अध्ययनका अनुसार यसको प्रभाव 12 देखि 13 वर्ष उमेर समूहका किशोरीहरूमा सबैभन्दा धेरै देखिएको थियो अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले बोस्निया एन्ड हर्ज गोबिनासँग खेल्दैछ समूह बीको यो खेल क्यानाडाको टोरन्टो रङ्गशालामा नेपाली समयअनुसार राति पाउने 1 बजे सुरु हुनेछ प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन यस्तै बोस्निया एन्ड हर्ज गोबिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वेले खेल्दैछन् यो खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा नेपाली समयअनुसार 7:15 सुरु हुनेछ यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी सुरुवात गरेका छन् चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार अहिले अवस्था सामान्य बलमिचाइबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न राष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणपछि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष 12 देखि 13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव अझै सबैभन्दा धेरै र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्झेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयले स्थापनाको 70 वर्ष पुग्न लाग्दा आफ्ना जमिनहरू खोज्न थालेको छ। राज्यकै विभिन्न निकाय, आफ्नै प्राध्यापक र कर्मचारीका संगठनदेखि पेट्रोल पम्प र बालुवा डिपो जस्ता व्यापारिक समूहबाट त्रिवीको जमिन अतिक्रमणमा परेको छ। विश्वविद्यालय प्रशासनले वैशाखको पहिलो हप्तादेखि विभिन्न संस्थाहरूलाई औपचारिक रूपमै पत्र पठाएर आफ्नो नाममा रहेको भूमि खाली गर्न र विश्वविद्यालयलाई फिर्ता गर्न आग्रह गरेको थियो। ती जग्गामा कतिले आफूखुसी संरचना बनाएका छन् त केहीले आफ्नो उपभोगका लागि भनेर लिएको जमिनमा संरचनाहरू बनाएर भाडामा लगाएका छन्। तिर्वीले पत्र पठाएका 19 संस्थामध्ये अहिलेसम्म 10 संस्थाले लिखित जवाब पठाएका छन्। धेरैजसो संस्थाले आफूहरूले प्रयोग गरिरहेको जग्गा सरकार वा तिर्वीकै आधिकारिक निर्णयका आधारमा प्राप्त गरेको दावी गर्दै आएका छन्। गएको असोज 26 गते तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सार्वजनिक गरेको त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081ले ठूलो मात्रामा त्रिवीको जग्गा मिचिएको देखाएको थियो। खोजबिन समितिले त्रिवी स्थापना र सञ्चालनका लागि सरकारले विभिन्न समयमा अधिग्रहण गरेर लिएको 5050 रोपनी, 3 आना 1 पैसा 1 दाम क्षेत्रफलको जग्गामध्ये झन्डै 2400 रोपनी भन्दा धेरै जग्गा अपचलन भएको निष्कर्ष निकालेको थियो। किर्तिपुरमा मात्र नभई उपत्यका अन्य ठाउँमा पनि त्रिवीका जग्गा अतिक्रमित छन्। काठमाडौँको नैकाब, दिल्ली बजार, त्रिपुरेश्वर, लुबु, कपन र स्वयम्बु क्षेत्रमा गरी 696 रोपनी जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ। काठमाडौँ महानगरपालिका 16 वनस्थलीबाट लागू औषध सहित 4 जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कञ्चनपुरका 29 वर्षीय सन्तोष राहाल र 22 वर्षीय पुष्कर महरा, धादिङका 31 वर्षीय धीरन आले मगर तथा रामेछापका 18 वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ। त्यस्तै काठमाडौँ महानगरपालिका 8 पशुपति भुवनेश्वरी चोकबाट लागू औषध सहित त्यही ठाउँ बस्ने 26 वर्षीय विवेक लिम्बू पक्राउ परेका छन्। प्रहरीवृत्त गौशालाबाट खटिएको टोलीले लिम्बूलाई पक्राउ गरेको जनाएको छ। त्यस्तै काठमाडौँ महानगरपालिका 4 शङ्ख पार्कबाट लागू औषध सहित 2 जना पक्राउ परेका छन्। प्रहरीवृत्त महाराजगंजबाट खटिएको टोलीले मकवानपुरका 23 वर्षीय राम तामाङ र सर्लाहीका 19 वर्षीय समीर लामालाई पक्राउ गरेको जनाएको छ। फिफा विश्वकप फुटबल 2026 का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घ संस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षा खलल हुन सक्ने भएकोले अनुमति नलिई खेल प्रदर्शन गर्न रोक लगाएको जानकारी दिनुभयो। उहाँले पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलाउने गतिविधि नगर्न नगराउने सबैलाई अनुरोध गर्नुभएको छ। खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने भएकोले त्यो निवेदनमा उल्लेखित शर्तहरूको अधीनमा रही सङ्घ संस्था वा कम्पनी रहेको ठाउँ तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र चार बन्झेङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बलमिचाइबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। स्थापनाको 70 वर्ष पुग्न लाग्दा त्रिभुवन विश्वविद्यालयले आफ्नो जमिन खोज्दै पत्र पठाएका 19 मध्ये अहिलेसम्म 10 संस्थाले लिखित जवाब पठाए र काठमाडौँको वनस्थलीबाट लागु औषध सहित 4 जना पक्राउ। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 11 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: शुभ प्रभात गुरुआमा
4: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: हो अरू भन त
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
7: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
4: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
11: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
12: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
13: मेरो प्रश्न मन्त्री

0: तहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
1: बोक्सी

0: अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी।
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै, जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
11: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
12: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
13: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाप रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
12: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञान।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
2: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
12: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
15: लो किन नि के भयो सन्चो भएन
14: होइन यतिकै जानै मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
15: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
16: नमस्ते कति कामले पाल्नु भयो
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
16: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
14: हस् म्याडम
17: नेपाल सरकार विज्ञापन बोर्ड
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: नमस्कार स्वयंसेविका दिदी।
22: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
23: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
22: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
21: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
22: हो त,
23: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
22: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
24: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
24: केही हुन्न मुवा, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
24: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
11: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ,

0: नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
0: ले देख्नु भएन, औषधी हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
0: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
0: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल

0: मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यसरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दात दुखेर हैरानु भएको बेला किन जिस्किन् जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.
9: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि
12: नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु?
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
23: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र, होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
31: हेलो
22: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
22: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
22: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
22: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
22: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि?
22: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे,
11: अब चाहिँ के हुने हो?
13: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
18: हजुर,

0: पिन नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अरूकालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
12: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
15: लो, किन नि, के भयो, सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
15: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
15: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति कामले पाल्नु भयो?
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद,
2: 5 लाखसम्म जरिवाना हुन सक्छ।

0: वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, सुनै नहुने होइन के, सफा गरे भइहाल्यो नि।
10: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै।
0: 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको म्याद थप, बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
1: नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाइ, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने।
0: भारतमा कक्रोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान सुरु, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
1: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला सुरुमा एउटा दुर्घटना सम्बन्धी दुखद खबर। काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 जना पुगेको छ। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोकका लागि छुटेको 2398 नम्बरको बस नमबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो 2:15 बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा 4 जना पुरुष र 4 महिला गरी 8 जनाको ज्यान गएको र ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। दुर्घटना भएको बस अरनीको यातायातको हो। प्रहरीका अनुसार बसका चालक सहित 16 जनाको उद्धार गरिएकोमा 1 जनाको ज्यान गएको र बाँकी 15 जनाको धुलीखेलमा उपचार भइरहेको छ।
1: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। प्रतिवेदन बुझाएको तिस वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको हो। यो निर्णयसँगै 2021 सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वटै ओडामा अतिक्रमण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले यो सहित विभिन्न 3 वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 आउँदो असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलका अनुसार सिन्धुपाल्चोकका रमेश कुमार धितालाई लेखापान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय पनि भएको छ।
0: सर्वोच्च अदालतले बाल सैन्य दुरुपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्द्वकालका पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूर्ण अर्थात् क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै सर्वोच्च अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ।
1: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सुरक्षाकर्मी एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मी बीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यसक्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारु टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपकराज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बल मिचाई गरेको विषय आजको प्रतिनिधि सभामा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नुपरेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। यसैबीच सुस्ता क्षेत्रमा एसएसबी छिरेको र स्थानीय बासिन्दाले प्रतिकार गरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। आजको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको हो।
0: परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि 31 गते आइतबारदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्रमन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक रूपमा जानकारी दिएको छ। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल पर्सि आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित रहनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ।
1: आउँदो आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफल आउँदो असार 1 गते सोमबारदेखि सुरु हुने भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले आउँदो असार 1 गतेदेखि 4 गतेसम्म छलफल गर्नका लागि समय तोकिएको जानकारी दिनुभयो। साथै उहाँले छलफलमा भाग लिने सांसदहरूले आफ्नो दलको पदाधिकारी मार्फत छलफल गर्ने दिन बस्ने बैठकभन्दा 1 घन्टा अघि नै संसद सचिवालयमा आफ्नो नाम टिपाउन पनि आग्रह गर्नुभयो। बैठकले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ। आजको बजेट छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले सुनेको भरमा बजेटमाथि टिप्पणी गर्ने गरेको उल्लेख गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न समिति संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको सुरुमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यसमा सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले संसद र सांसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। यस्तै काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन प्रतिको अपेक्षा र चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा 8 ज्यान गयो, घाइते 15 उपचार चल्दै 52 रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले पहिलो पटक विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको छ। यसअघि विभिन्न निकाय र मन्त्रालय अन्तर्गत छरिएर रहने गरेको विज्ञान तथा प्रविधि सम्बन्धी नीति कार्यक्रम र गतिविधिलाई एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यसहित यो मन्त्रालय गठन गरिएको हो। नेपालले डिजिटल रूपान्तरण, अनुसन्धान तथा विकास, नवप्रवर्धन कार्यक्रम, कृत्रिम बुद्धिमत्ता, हरित प्रविधि तथा ज्ञानमा आधारित अर्थतन्त्रको लक्ष्य लिइरहेका बेला नयाँ विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन हुनुलाई यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न थालेको रूपमा विश्लेषण गरिएको छ। तर सीमित बजेट, जनशक्ति अभाव, संस्थागत संरचना निर्माणको चुनौती तथा अनुसन्धानलाई उत्पादन र सेवासँग जोड्नु चुनौतीपूर्ण छ। साथी महेश गेवालीले वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि विज्ञान प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाललाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापनाबाट अब के कस्तो अपेक्षा गर्न सकिन्छ भनेर सोध्नु भएको छ।
10: विज्ञान र प्रविधि सधैँ ओझेलमा परिराख्यो, हामीले धेरै ढिलोबाट मात्रै यसको आवश्यकता अथवा औचित्य बुझ्न थाल्यौँ। अनुसन्धानका बाटो, अनुसन्धानबाट निस्किएका नतिजालाई व्यवस्थापन गर्ने तौर तरिका र त्यसलाई उद्योगसँग जोड्ने मार्गचित्र हुने हो, त्यसमा राज्य करिब करिब अलमल लिएको जस्तो देखिन्थ्यो। आज सम्बन्धमा विज्ञान र प्रविधिको विकास बिना चाहिँ विकाससँग जोड्न सकिँदैन भन्ने लागेर नै यो मन्त्रालय गठन भएको भन्ने चाहिँ मेरो बुझाइ छ।
11: यसमा पनि यो मन्त्रालयले कुन कुन काम गर्ने अपेक्षा गरिएको छ?
10: विज्ञान र प्रविधिको कुनै पनि विधामा काम गर्नुपर्छ भन्ने लाग्छ। कसरी चलाउने, त्यसको दायरा के हुने, अरू मन्त्रालय अन्तर्गतका रहेका के अनुसन्धानका विभागहरू छन् तिनीहरूलाई कसरी हेर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने र विश्वविद्यालयमा हुने अनुसन्धान र नास्ट नार्क जस्ता जुन अनुसन्धान केन्द्रहरूका हुने गतिविधिलाई कसरी जोड्ने विधाका कुरा गर्ने हो भने, नेपाली नागरिकले कुन कुन विधामा समस्या भोगिराखेका छन्, ती समस्याका समाधान गर्नको लागि अनुसन्धानमा जोड्नुपर्ने हुन्छ। नेपालको प्राकृतिक स्रोत र साधनलाई हामीले उपयोग गर्न सकिराखेका छैनौँ र त्यसलाई उपयोग गर्ने मोडालिटीमा कुन कुन विधामा हात हाल्ने भन्ने कुरा चाहिँ मलाई लाग्छ राष्ट्रिय योजना आयोगदेखि लिएर कृषि मन्त्रालय भयो, स्वास्थ्य मन्त्रालय भयो, इनोभेसनमा इन्डस्ट्रीसँग जोड्ने माहौल मार्फत उद्योग मन्त्रालयसँग अलि बढी समन्वय गर्दै अघि बढ्नुपर्ने हुन्छ जस्तो लाग्छ।
11: अहिलेको समयमा चाहिँ अब मन्त्रालय बनि पनि सकेको छ, अब स्रोत साधनदेखि लिएर कस्ता चुनौतीहरू चाहिँ हुन सक्लान अहिले?
10: यो माहौललाई विचार म्यानेजमेन्ट गर्नको लागि एउटा ठुलो चुनौती चाहिँ छ, तर अहिले हामीसँग आएको पुँजीगत बजेट अथवा विकास बजेटको 1% मात्रै छ, त्यो रकम आफैमा एकदम थोरै हो। त्यो अनुसन्धान नवप्रवर्धन अथवा विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय एक्लैले गर्छु भनेर हुँदैन। उद्योग र यो एकाडेमिक सेन्टर्सहरू अथवा युनिभर्सिटीहरू रिसर्च सेन्टरहरू जोडिएर काम गराउनको लागि त्रिपक्षीय मन्त्रालयको भूमिका अलि बढी आवश्यक रहन्छ भन्ने देखिन्छ। वैज्ञानिकहरूले गर्न सक्ने अनुसन्धानलाई हामी सपोर्ट गर्छौँ, त्यसको सपोर्टको लागि आवश्यक पर्ने पर्यावरण अथवा वातावरण हामी निर्माण गर्न सक्छौँ। एउटा सोच विकास हुनुपर्छ पहिलो काम। कानुनी संरचनामा कसलाई के जिम्मा दिने हो, कसले के हेर्ने हो भन्ने कुरा चाहिँ मन्त्रालय पहिला निर्कोलमा पुग्नुपर्छ भन्ने लाग्छ। उद्योगमा जोडिनको लागि चाहिने वातावरण चाहिँ नेपाल सरकारले मिलाइदिनुपर्छ।
11: प्रभावकारी रूपमा काम गर्न सक्यो भने विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमा चाहिँ कस्ता उपलब्धि पाउन सक्छौँ?
10: हामीले गर्नुपर्ने भनेको धैर्यता हो। वैदेशिक पलायनबाट नेपाली वैज्ञानिकहरूलाई रोक्न सकिराखेका छैनौँ। बाहिर बसेर म नेपाल फर्कन्छु भनिराखेकाहरूलाई पनि हामीले राम्रो वातावरण दिन सकिराखेका छैनौँ। यो लेभलको पर्यावरण अथवा वातावरण निर्माण गर्छौँ, तपाईँहरू धैर्य भएर काम गरिदिनुहोस् भन्ने एउटा आश्वासन सहित काम गरियो भने त्यसले युवाहरूलाई रिटेन्सन गर्दै उहाँहरूलाई केही सपोर्ट सिस्टम बनाउन सक्यौँ भने चाहिँ उहाँहरूबाट केही न केही स्टार्टअप इन्डस्ट्रीहरू खुल्न थाल्छन्। केही 4-5 वर्षको भित्रमा चाहिँ हामीले थुप्रै त्यस्ता नतिजाहरू प्रोडक्टहरू निकालेर बजारसम्म जोड्ने माहौल चाहिँ बन्छ र यो मन्त्रालयले त्यसको लागि राम्रो वातावरण बनाउने काम गर्न सफल हुन्छ भन्ने चाहिँ लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा एजेट 20 गते सुरु भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो पनि खुलेको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3-सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नकली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुरुराज भट्टाई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बाहेक आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको मन्त्रालयले जनाएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कैलाली गोदावरी नगरपालिका 4 बाढीमा परि 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय परीक्षक योगेन्द्र तिमिल सेनाका अनुसार गोदावरी नगरपालिका 4 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ।
0: आज र भोलि कोशी प्रदेशको विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रको 1-2 ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। आज दिउँसो पनि देशका केही थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। भोलि कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा अन्य भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। ठुलो पानी पर्न सक्ने सम्भावना भएका पहाडी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोला आसपास बसोबास गर्नेलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नेपाल नजिक आइपुगेको मनसुन पनि भित्रने तर्खरमा रहेको छ।
1: शेयर बजार लगातार 2 दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 4 अङ्कले घटेर 2724.03 बिन्दुमा झरेको छ। म्युचुअल फन्ड, निर्जीवन बिमा, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 167 कम्पनीका सेयर घटेकोमा 91 बढेका छन्। यस्तै 13 कम्पनीका सेयर भने घटबढ भएका छैनन्। आज कालिन्चोक हाइड्रो पावरको सेयर 10.66% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र ओपलो हाइड्रो पावरको सेयर 15% बढेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 3.90 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 98,56,000 किता सेयर 4.34 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि सुरु भएको पानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानको लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने उहाँको भनाइ छ। अध्यक्ष कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानुनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड छ।
1: हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रुपियाँले बढेको छ। हिजो 5,100 रुपियाँले घटेको सुनको भाव आज 5,300 रुपियाँले बढेर तोलाको 2,92,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रुपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रुपियाँले बढेको छ। चाँदी आज तोलाको 4,840 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी सिजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाबदेहिताका मुद्दालाई केन्द्रमा राख्दै देशव्यापी युवा विरोध अभियान सुरु गरेको छ। अभियानको सुरुवात स्वरूप हिजो पश्चिमी भारतीय सहर पुणेमा 100 विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए। यो कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। गएको हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरेको सिजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको हो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावर तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। आन्दोलनले आउँदा दिनमा देशका अन्य प्रमुख शहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनैतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज मध्यराति र भोलि बिहान हुने फरक दुई खेलमा दुई आयोजक टोलीको खेल छ। सह आयोजक क्यानाडाले राति पाउने 1 बजे बोस्निया एन्ड हर्जगोभिनासँग खेल्दैछ भने भोलि बिहान आयोजक अमेरिकाको भेट 16 वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुँदैछ। समूह बीको सह आयोजक क्यानाडाले बोस्निया एन्ड हर्जगोभिनासँग क्यानाडाको टोरन्टो रङ्गशालामा खेल्दैछन्। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 वटा खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन। दुवै पटकसम्म छनौटबाट बाहिरिएको क्यानाडाले 6 खेलमा 2 गोल गरेको छ। यस्तै बोस्निया एन्ड हर्जगोभिनाकोले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाले लस एन्जलस रङ्गशालामा नेपाली समयअनुसार बिहान 7:15 सुरु हुनेछ। यसअघि गए राति भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र आज बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी सुरुवात गरेका छन्।
0: र न्युजिल्यान्डका ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यससँगै उनको 16 वर्षीय अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको छ। 35 वर्षीय विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा 19,326 रन बनाएका छन्। केन विलियम्सले सन् 2016-24 अवधिमा 3 फर्म्याटमा न्युजिल्यान्डको कप्तानी गरेका थिए। उनको कप्तानीमा टोलीले आइसिसी एकदिवसीय विश्वकपमा 2 पटक फाइनल र 3 पटक सेमिफाइनल खेल्यो। त्यस्तै सन् 2021 न्युजिल्यान्डले पहिलो आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै।
0: 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप। बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
1: नवलपरासीको सुस्थानमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने।
0: भारतमा कक्रोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान सुरु, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
1: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने

0: को विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
9: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
10: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
12: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा आउँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ मिस।
13: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
16: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
15: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
16: खै के गर्ने गर्ने दिदी।
17: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
18: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
18: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
18: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
18: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
18: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
18: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै, जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
7: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
7: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौँ।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता

0: चिसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौँ, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।